खाद्य पदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढ़ेसँगै यसले जनस्वास्थ्यमा गम्भीर जोखिम बढ़ाएको देखिएको छ। सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गर्ने र बिक्री गर्ने प्रचलनले नसर्ने रोगको जोखिम बढ़ाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा तथा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन्। हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउण्डेशनले केही समय अगाडि गरेको अध्ययनमा अब कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्य वस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढ़ी हुन्छ। परम्परागत रूपमा प्रयोग हुँदै आएका पात कपड़ा र माटोका भाँडाहरूको सट्टा आधुनिकता र सहजताका लागि प्लास्टिक प्रयोग गर्ने गरेको देखिएको छ। विभागका अनुसार खाद्य सुरक्षा मापदण्ड अनुसार फूड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स भएको प्लास्टिकमा दूध र दही जस्ता खाद्य वस्तुलाई 40 डिग्री सेल्सियस अर्थात 40 डिग्री फरेनहाइट भन्दा 4 डिग्री सेल्सियस अर्थात 40 डिग्री फरेनहाइट भन्दा कम तापक्रममा राख्नु सुरक्षित मानिएको छ। ठोस वा सुक्खा खाद्य वस्तु पाउरोटी बिस्कुट र चामल जस्ता खाद्य वस्तुलाई कोठाको सामान्य तापक्रम 20 देखि 25 डिग्री सेल्सियसमा सूर्यको प्रकाश प्रत्यक्ष नपर्ने र ओस नआउने ठाउँमा राख्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम गोर्खापत्र दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्रै पृष्ठका खबर। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध भएको छ। मंगलबार बोलाइएको बैठक पनि अवरूद्ध भएपछि प्रधानमन्त्रीले तत्काल जवाफ दिने संकेत देखिएको छैन। बुधबार बोलाइएको बैठकमा विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी गरेका छन्। संसद स्रोत भन्छ संसदका कतिपय कार्यसूची जसरी पनि अगाडि बढ़ाउनु पर्ने खालका हुन्छन्। ती कार्यसूची अघि बढ़ाउने क्रममा सधैँ अवरोध भएमा सदनको कार्यवाही र अवरोध बीच पनि चलाउनु पर्ने अवस्था आउन सक्छ।
2: शासकीय सुधार सम्बन्धी सयपुदी कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम मध्ये अधिकांश सम्पन्न भएका छन्। मन्त्रालयले मंगलबार त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बीमामा नयाँ मोडालिटीका साथ फ्रेश स्टार्ट गर्न सरकार लागि परेको बताएकी छिन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको सहजीकरणमा आयोजित नेपाल स्वास्थ्य बीमा सुधार विषयक छलफलमा उनले स्वास्थ्य बीमाको हालसम्मको बाँकी भुक्तानी ड्यू असार महिनाभित्रै जसरी पनि क्लियर गर्नुपर्नेमा जोड़ दिइन्।
2: संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष 2083-84 बजेटमा आफ्ना माग तथा समस्याहरूलाई सम्बोधन नगरिएको भन्दै आन्दोलनको घोषणा गरेको छ। लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा सुविधाको सुनिश्चितताका लागि संघर्षरत शिक्षकहरूले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारको ध्यान आकर्षण गराउन खोजेका हुन्।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा घोषणा गरेका छन्। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सम्मेलनमा सम्बोधन गर्दै मन्त्री यादवले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षे कार्ययोजना बनाइएको उल्लेख गरे।
2: पश्चिम एशियामा युद्धका कारण इन्धनदेखि निर्माण सामग्रीहरूमा उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा काम रोकिएको छ। निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै अधिकांश निर्माण क्षेत्रको काम नै अहिले ठप्प भएको छ।
1: रूपन्देहीका सबै स्थानीय तहले महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नदीजन्य पदार्थको अभावमा बुटबल गोरूसिंगे सड़क आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको घुम्ती बैठकले आर्थिक वर्ष 2083-84 समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
2: अब शेयर सम्बन्धी खबर। दोस्रो अंकले अघिल्ला 3 कारोबार दिन निरन्तर घटेको नेप्से मंगलबार भने स्थिर रहेको छ। सोमबार 20.27 अंक घटेको नेप्से मंगलबार भने 1.454 अंक मात्र घटेर स्थिर बनेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल हरेक रोमान्च पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच महीनौदेखि जारी तनावपछि मध्य पूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दावी गरेका छन्। उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोड़मा पुगेका छन।
1: अब खेल र खेलाड़ीका खबर। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लीग एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज दोस्रो साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आयोजना हुने जनाएको छ।
2: अब विचार विश्लेषणको पालो। आजको अभियान राष्ट्रिय दैनिकमा एआईको पानी प्यास बढ़दो संकट शीर्षकमा विचार विश्लेषण छापिएको छ। एआईले भविष्यमा मौसम पूर्वानुमान, सिंचाई, खडेरी व्यवस्थापन र जलस्रोत योजनामा सहयोग गर्न सक्छ, तर अहिले यसको पानी खपत आफैमा ठूलो चुनौती बनेको छ। 2027 स्थिति कस्तो हुन्छ भन्ने कुरा अहिले सरकार, कम्पनी र स्थानीय समुदायहरूले लिने निर्णयमा भर पर्नेछ। 2023 अमेरिकाका डेटा सेन्टरहरूले प्रत्यक्ष रूपमा 17.4 अर्ब ग्यालन पानी प्रयोग गरे। बिजुली उत्पादनका लागि अप्रत्यक्ष रूपमा 211 अर्ब ग्यालन पानी खर्च भयो। प्रत्यक्ष प्रयोग भन्दा 12 गुणा बढ़ी हुन्छ। धेरै कम्पनीहरूले आफ्नो वास्तविक पानी प्रयोग पूर्ण रूपमा सार्वजनिक गर्दैनन्। कतिले पानी निकालेको मात्रा मात्र देखाउँछन्, हराएको मात्रा देखाउँदैनन्। एआईको पानी प्यास बढ़दो संकट शीर्षकमा छ।
1: भूराजनीतिक भूमरीको आशंका शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सेप्टेम्बर 8-9 रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो। त्यसको बलमा बालेन्द्र शाह निर्वाचित अधिशासक भए। कहीँ अब उनी भू सामरिक बिउ छरेर दक्षिण एसियाली भू राजनीतिक भूमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन्।
2: यसैगरी आजको गोर्खापत्र दैनिकमा नयाँ राजनीतिक संस्कार शीर्षकमा फडिन्द्र फुयालले लेख्नु भएको छ, पछिल्लो समय सरकारले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रकाशन गर्ने निर्णय लिएको छ। यसले गर्दा साना लगानीमा संचालित स्वरोजगारमूलक संचार माध्यम संकटमा परेको गुनासो आइरहेको छ। प्रेस कर्मीहरूको माग सम्बोधनमा सरकार गम्भीर बन्नुपर्छ। मीडिया कर्मीको रोजगारीको सुनिश्चितता सरकारले प्राथमिकतामा पार्नुपर्छ। नेपालमा पनि मीडिया उद्योगकै रूपमा विकास भएको छ र हजारौंले रोजगारी पाएका छन्। सरकारको नीति मीडियालाई कमजोर बनाउने र रोजगारीको अवसरबाट वञ्चित गर्ने खालको हुनुहुन्न। राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई अझ सबल र सुदृढ बनाउँदा नै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेछ। सरकार सुशासन र भ्रष्टाचार मुक्त प्रशासनको मार्गमा अगाडि बढ़ेको छ। संचार माध्यमले पनि सरकारको सही कदमलाई साथ दिन कन्जुसै गर्नुहुन्न। सरकारका कमी कमजोरी औल्याउँदैमा सरकार कमजोर हुन्छ भन्ने मानसिकता पनि कहिल्यै राख्नु हुँदैन, आजको गोर्खापत्रमा छापिएको छ।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
7: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470 83438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 27 गते बुधबार, सन् 2026 जून 10 तारीक अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको कपिल वस्तुको रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
0: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
1: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य, तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
3: डेटासँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन मनिटरिङ लेभलमा हेर्नु पर्यो।
0: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक, ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको चासो।
1: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। नवनियुक्त मन्त्रीद्वय सुदन गुरूङ र महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा पनि गर्नुभएको छ। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उहाँले हिजो पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल बिउत्याउने घोषणा गर्नुभएको हो। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानको क्रममा यसअघि तयार पारिएका प्रतिवेदनको समेत अध्ययन गरिने बताउनुभयो। कार्यभार सम्हाल्दै उहाँले नवयुवा आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताउनु भएको छ। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गर्नुभयो। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भएको थियो। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत सम्बन्धी प्रश्न उठेपछि गएको वैशाख 9 उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँको सम्पत्तिको स्रोतमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले अस्ति शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको 4 दिनमा गुरूङलाई गृहको जिम्मेवारी दिएको हो। यसैबीच स्वतन्त्र सांसद महावीर पुन पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीको जिम्मेवारी पाएका पुनले पनि हिजो शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। उहाँले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढ़ाउन रात दिन काम गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। वैशाख मसान्तसम्म रेमिटेन्स 24.2% बढ़ेर 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ पुगेको छ। वैशाख एक महिनामा मात्रै रेमिटेन्स 2.57 खर्ब रूपियाँ भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा 41.2% बढ़ी देखिन्छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। 10 महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,35,510 रहेको छ, जुन अघिल्लो वर्ष 4,05,610 थियो। यसै गरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर 2,26,364 पुगेको छ। अघिल्लो वर्ष यो संख्या 2,80,314 थियो। समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढ़िरहेको छ। डलर बलियो बन्दा रेमिटेन्स आप्रवाह बढ़न सहयोग पुगेको देखिन्छ। यसै गरी चालू आर्थिक वर्ष 2082/83 10 महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 9.4% वृद्धि भई 79,49,28,28,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, प्रतिशतले बढ़ेको थियो। वार्षिक बिन्दुगत आधारमा 2083 वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 16% बढ़ेको छ। यसै गरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को 10 महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापनमा भने संरचनात्मक चुनौतीहरू कायम रहेको छ। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
0: सरकारले एकैसाथ झण्डै 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्यमा सरकार लागेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एकपटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। विधेयकले ऐनको रूप लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। हरेक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000 देखि 3,000 सम्म हुन्छ। किताब खानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। एकै पटक झण्डै 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।

0: विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता, रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो सभा 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिदै, छानबिन समितिले प्रतिवेदन नबुझाउँदै सबै विद्युतीय अगाड़ी नियमसंगत तरिकाले जाँच पास भएको अर्थ मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। शहरी क्षेत्रको फोहोर व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रका सफाई कर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। साइकल दोहोर्याएर खाली सिसी पुराना कागज भन्दै घर घरमा डुल्ने संकलकहरूदेखि ठूलो बोरा बोकेर सड़क तथा नदी किनार र फोहोर थुपारेको ठाउँमा काम लाग्ने फोहोर खोज्नेहरू ले फोहोरको पुनः प्रयोगमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरूको कामले लुकेको फोहोर निकालेर पर्यावरण सुधारमा भूमिका खेल्छ भने फोहोरलाई आमदानीको स्रोत पनि बनाउँछ। तर यो काम गर्नेहरू भने आर्थिक, सामाजिक र व्यावसायिक समस्यासँग जुधिरहेका छन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
4: फोहोर कपड़ा लगाएका, साइकल डोड्याउने, ठूलो बोरामा फोहोर बोक्ने वा फोहोरको थुप्रोमा गएर फोहोर छान्ने, उनीहरू कैयौं समस्यामाथि अरूको गाली खाएर पनि चुपचाप काम गरिरहेका हुन्छन्। घर घरमा फोहोर किन्न जाँदा 5 रूपियाँमा बार्गेनिङ गर्नुपर्छ, सड़कमा हप्काई खानुपर्छ। उनीहरूको पेसाबारे अध्ययन गर्नुभएकी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ उनीहरू सामाजिक रूपमा निकै पीड़ित रहेका बताउनुहुन्छ।
5: सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ। इकोनोमिक ब्याकग्राउण्ड र सोसियल ब्याकग्राउण्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ। फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त, होइन? त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाई भोगिराख्नु भएको छ।
4: आर्थिक रूपमा कमजोर, प्राय कम शिक्षित अनि फोहोरको पेसा धेरैले सम्मान गर्नुपर्छ भन्ने नै ठान्दैनन्। त्यो सँगै व्यावसायिक समस्या पनि उस्तै छ। आमदानी कम, शौचालय खाने पानी जस्ता आधारभूत सुविधा छैन अनि दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ।
5: चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, पन्जा छैन, डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ। रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ, होइन? एकदम खट्नुपर्ने काम छ, होइन? तर उहाँहरूलाई बेसिक फेसिलिटी, पानीको उपलब्धि छैन, वासरूम जानको लागि सुविधा छैन। सो यो भनेको त एकदम नराम्रो।
4: उनीहरू समस्या भोगेर पनि रोजीरोटीका लागि खटिरहेका छन्। उनीहरूले गरेको कामबाट पर्यावरण सुधार अनि फोहोरलाई आर्थिक स्रोत बनाउन खेलेको भूमिका बारे धेरैले वास्ता गरेको पाइँदैन। त्यसैले न त समाजले सम्मान गर्छ

0: सामाजिक व्यावसायिक सुरक्षा लगायतका जोखिममा छन्। सबैले उनीहरूको भूमिका बुझेर सम्मान गर्नुका साथै पालिकाहरूले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ बताउनुहुन्छ।
1: सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो होइन। अर्को भनेको चाहिँ कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन, त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ। किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन, त्यही भएर चाहिँ एउटा महिनामा यति तल चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भएन।
0: शहरीकरणसँगै फोहोर व्यवस्थापन मुख्य समस्या बन्दै गएको छ अनि शहर सफा गर्ने मान्छेको जीवन नै फोहोर हुनु हाम्रो सामाजिक असफलताको प्रमाण हो। अनौपचारिक सफाई कर्मीहरूको सम्मान, सुरक्षा र समृद्धि मानवीय दायित्व मात्र नभई एउटा स्वस्थ र न्यायपूर्ण समाजको अनिवार्य शर्त पनि हो। पेसालाई सम्मानित बनाउन घर घरमा दृष्टिकोण बदल्नुसँगै पालिकाहरूले मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्छ।
2: फोहोर व्यवस्थापन र अनौपचारिक सफाई कर्मीको अवस्थाबारे फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
4: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पंचकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा गैराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। झापा सहित दाङ, तनहुँ, काठमाडौँमा पनि मध्यमसम्म वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। आज पनि देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैबीच यस वर्षको मनसून भित्र नै समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्र नै समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको हो। त्यही अनुसार आउँदो एक साताभित्र मनसून भित्र नै वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसक्छ। सकेको छ। त्यहाँबाट नेपालको

0: पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनु भएको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्ने उहाँ बताउनुहुन्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलने सम्भावना रहेको छ। मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टीमले अध्ययन गरिरहेका छन्। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा पर्छ। जेठको चौथो साता प्रवेश हुने मनसून असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ, जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिदो प्रवृत्ति समेत भित्राउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपन एआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओ तर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तीमा यो घोषणा अमेरिकी धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेको
0: अब खेल खबर। एसीसी महिला टी20 प्रीमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्ने नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
1: एउटा विश्वकप फुटबलको खबर। विश्वकप फुटबलको सबैभन्दा ठूलो उत्सव हो फिफा विश्वकप, जसको 23 संस्करण भोलि रातीदेखि उत्तर अमेरिकामा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप धेरै अर्थमा ऐतिहासिक पनि बन्दैछ। पहिलो पटक 48 देश सहभागी विश्वकपमा उज्बेकिस्तान, जोर्डन, केप भेर्दे र कुरा साओले डेब्यू गर्दैछन् भने 5 पटकको विश्व विजेता ब्राजिलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 शहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ। अब केही खबर संक्षेपमा। इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क समेत बढ़ी लिएको विरोधका स्वरूप हिजो भएको झडपका कारण परीक्षा स्थगित गरिएको हो। परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध गरेपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना निकालेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको खबर कारोबार दैनिकले छापेको छ।
0: दैनिक उपभोग्य वस्तु लगायत 25 सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाइने बनाएको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। तोलाको वचन खोलामा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता,
1: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै,
0: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य, तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकिएर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई,
1: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक, ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको पनि चासो,
0: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन सुदन गुरूङ फेरि गृह मन्त्रालयमा फर्किएको विषयसँग सम्बन्धित छ। यहाँ गृह मन्त्रालयको कार्यालयमा गृहमन्त्री भित्र लेखिएको प्लेट छ, त्यहीनिर ढोकाबाट दुईजनाले भित्र हेर्दै भन्दैछन्, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र, हेर्दा हेर्दै अभूतपूर्व पो हुनुभयो अघि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.
1: के छ हो धुनुस भाइ, भाले बोकेर कता
2: भाकल?
1: के को भाकल हौ?
2: सुन्तलीको चिउमा डाग आएर हात खुट्टा पनि झम झम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भाक रे, त्यसैले भाले चढाउन
1: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
2: तर जान्नेले त यो देउताको करामत भन्छ त?
1: यो देउताको होइन, कीटाणुको करामत हो।
3: भाकल छाकल छोडौँ धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि?
4: कुष्ठ रोगको समयमै उपचार गराऊ, अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ।
5: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
10: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
6: भाडुङ्गा 8 बन्डौली कपिलवस्तु,
10: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98570508।

नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना, शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने अनुमान। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठक, नीतिगत तथा प्रशासनिक निर्णय, घिमिरे बने प्रदेश सरकारको प्रवक्ता। शिक्षामा ऐन अनुसार हुनुपर्ने लगानी कम भएको नगर प्रमुख अर्यालको कथन, बाणगंगाले शिक्षाका क्षेत्रमा 5 वर्षीय योजना बनाएको र नियमित अनुगमन तथा समन्वय भइरहेको उल्लेख। कपिलवस्तु संचार सहकारीले आज 18 स्थापना दिवस मनाउँदै संस्थाको विकास र सफलतामा सबै पक्षको निरन्तर साथ, सहयोग र विश्वास महत्वपूर्ण रहेको अध्यक्ष पछाईको जिकिर। हिजो ट्रकमा मोटरसाइकल ठोकिँदा दाङमा एकको मृत्यु, एक गम्भीर, थप अनुसन्धान जारी। र नागढुङ्गा नौबी

0: सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी। आवत जावत गर्ने गाड़ीसँग शुल्क उठाउ कम्पनीसँग सम्झौता।
1: युनाइटेड अस्पताल दार्जिलिङका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा गएराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। झापा सहित दाङ, तनहुँ, काठमाडौँमा पनि मध्यमसम्म वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। आज पनि देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँहरूमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आउने शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन विधा स्वीकृति सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले बर्दिया अस्पताल गुलरिया अन्तर्गत प्रदेश स्वास्थ्य सेवामा मेडिकल जर्नलिस्ट समूह 11 तहका डाक्टर सुभाष पाण्डेलाई पदस्थापन गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी सामाजिक विकास मन्त्रालयबाट पेश भएको सड़क आश्रित मानव व्यवस्थापन कार्यविधि 2083लाई कानून सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ। मन्त्री परिषदले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेलाई दिने निर्णय समेत गरेको छ। बैठकमा मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिमाणमुखी बनाउने गरी आवश्यक ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले शिक्षामा ऐन अनुसार हुनुपर्ने लगानी कम भएको बताउनु भएको छ। हिजो अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सहजीकरण कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहहरूमा स्रोत साधन पर्याप्त नभएको समेत उल्लेख गर्नुभयो। उहाँले शिक्षाको सम्बन्धमा प्रदेश र स्थानीय सरकार बीचको समन्वय अत्यन्त न्यून रहेको बताउनुभयो। साथै बाणगंगाले शिक्षाका क्षेत्रमा 5 वर्षीय योजना बनाएको र नियमित अनुगमन तथा समन्वय भइरहेको उल्लेख गर्नुभयो।
3: सामान्यतया स्थानीय तहका अन्तर्क्रियामा एकजना ग्रुप हुनुहुन्छ, उहाँले वर्षभरिको 3 लाख पनि आमदानी हुनु भन्नुभएको थियो काठमाडौँ छन् केही चाहिँ अरबौँ आन्तरिक स्रोतमा चाहिँ गर्ने पालिका पनि छन् अहिले एउटै छ। अब हामी जनसङ्ख्याको हिसाबले जति छौँ उसका बसोबासका हिसाबले सबै एकै ठाउँका छैनन्, तर यो ऐन कार्यान्वयन गर्ने कुरामा चुनौती छ। तर यो समन्वयको पाएको छ र जति माथिबाट यो ऐन बनेर शिक्षामा गर्नुपर्ने लगानी चाहिँ कमी छ।
0: शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख माधव बन्जारेले कार्यक्रममा शिक्षा सम्बन्धी नीति, ऐन शिक्षाको अवस्था तथा अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन बारे प्रकाश पार्दै शिक्षाको विकास भए मात्रै देशको विकास सम्भव हुने बताउनुभयो।
3: संसारका देशहरूको ऱ्याङ्किङ विकसित र कम विकसित भनेर ऱ्याङ्किङ गर्ने पद्धतिमा शिक्षा सबैभन्दा महत्वपूर्ण लिएको
0: कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले पालिकाभित्र कुन बाल बालिका निरक्षर छन् भन्ने विषयमा सम्बन्धित पालिकासँग समन्वय गरी सही तथ्याङ्क संकलन गर्नुपर्ने बताउनुभयो। उहाँले कमजोर विद्यालयहरूलाई मर्ज गरेर अगाडि बढ़न सके अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनमा सहज हुने धारणा राख्नुभयो। त्यसका लागि स्थानीय सरकार तथा सरकारवालाहरू सक्रिय हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। मायादेवी अनलाइनका सम्पादक हरि अधिकारीले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 सालमा आए पनि यसको कार्यान्वयनमा विभिन्न जटिलता रहेको बताउनुभयो। उहाँले बाणगंगाका विद्यालयहरूको सुदृढीकरणमा स्थानीय तहले आवश्यक चासो र पहल देखाउनु पर्ने भए पनि पर्याप्त ध्यान नदिएको जिकिर गर्नुभयो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका शाखा अधिकृत चोपलाल बेलवासेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने शिक्षा अधिकृत घनश्याम मुराउले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कपिलवस्तुको बाणगंगा 2 स्थित जनता माध्यमिक विद्यालय पिपरामा शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको आयोजनामा अनिवार्य तथा निशुल्क शिक्षा नीति तथा कानूनी प्रावधान र कार्यान्वयनमा हाम्रो दायित्व विषय कार्यक्रम भएको हो। कार्यक्रममा प्रधानाध्यापक शिक्षक सामुदायिक सिकाई केन्द्रका सहजकर्ता संचारकर्मी लगायतको सहभागिता रहेको थियो। कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न ताल तलैया तथा सार्वजनिक पोखरीहरूको संरक्षण व्यवस्थापन र उपयोगिता बारे स्थलगत अनुगमन गरेको छ। प्राकृतिक स्रोत संरक्षण तथा सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले अनुगमन गरिएको उद्यम विकास सहजकर्ता अनिल सापकोटाले बताउनुभयो। अनुगमनका क्रममा टोलीले विभिन्न ताल तलैया तथा पोखरीहरूको वर्तमान अवस्था, सरसफाई, संरक्षणको अवस्था, अतिक्रमणको जोखिम तथा स्थानीय स्तरमा भइरहेको उपयोगबारे जानकारी लिएको थियो। केही जलाशय संरक्षण अभावका कारण पुरिँदै गएको, फोहोर व्यवस्थापनमा समस्या देखिएको तथा कतिपय स्थानमा अतिक्रमणको जोखिम बढ़दै गएको पाइएकाले त्यसतर्फ गाउँपालिकाले विशेष ध्यान दिने जनाएको छ। गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले ताल तलैया तथा पोखरीहरू वातावरण संरक्षण, कृषि उत्पादन, भूजल संरक्षण र स्थानीय पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले प्राकृतिक स्रोतहरूको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सार्वजनिक पोखरीहरूको अभिलेखीकरण, सरसफाई, संरक्षण तथा व्यवस्थापनका लागि योजनाबद्ध रूपमा काम अगाडि बढ़ाइने बताउनुभयो। त्यसै गरी वडा नम्बर पाँचका अध्यक्ष अनवर मुसलमान, राजस्व परामर्श समिति सदस्य गोकर्ण सापकोटा समेत अनुगमनमा रहनु भएको थियो। विजयनगर गाउँपालिकाले आगामी दिनमा सार्वजनिक ताल तलैया तथा पोखरीहरूको संरक्षण, सौन्दर्यीकरण, सरसफाई तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै दीर्घकालीन संरक्षण अभियान सञ्चालन गर्ने जनाएको छ। कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित सामुदायिक रेडियो तथा टेलिभिजन बुद्ध आवाजले 18 स्थापना दिवस आज भव्य रूपमा मनाउने भएको छ। संचार क्षेत्रमा लामो अनुभव सहित विक्रमसम्म 2065 सालमा स्थापना भएको संस्थाले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सूचना तथा संचार प्रवाहमा उल्लेखनीय योगदान पुर्याउँदै आएको जनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष दोलक पछाईले विज्ञापनदाता, श्रोता तथा दर्शक, शेयर सदस्य, पत्रकार, कर्मचारी, सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तह, शुभेच्छुक तथा शुभचिन्तक प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले संस्थाको विकास र सफलतामा सबै पक्षको निरन्तर साथ, सहयोग र विश्वास महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
4: हाम्रो यो संचार सहकारीद्वारा सञ्चालित रेडियो बुद्ध आवाज र बुद्ध आवाज टेलिभिजन 17 वर्ष पार गरी 18 वर्षमा भलदेखि प्रवेश गर्दैछ। यसको उपलक्ष्यमा हामीले विभिन्न कार्यक्रम गरी मनाउँदैछौँ। अहिलेसम्म हाम्रा श्रोताहरूले जसरी माया गर्दै आउनु भएको छ, भोलिका दिनमा पनि यो संस्थालाई, यो संचार सहकारीलाई माया गर्नुहुनेछ भन्ने पूर्ण आशाका साथ सबैलाई म यो रेडियो बुद्ध आवाजको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र यो रेडियो बुद्ध आवाज र टेलिभिजनले श्रोताहरूका जुन जिज्ञासाहरूलाई पनि मध्यनजर गर्दै जसरी उहाँहरूका आवाजहरूलाई एउटा चाहिँ समाजमा प्रस्तुत गरेको छ, यसमा केही कही कमजोरी भए हजुरहरूको सुझाव सल्लाहको अपेक्षा पनि गर्दछौ र भोलिका दिनमा यसलाई अझै सशक्त रूपमा, अझै व्यवस्थित रूपमा अगाडि बढाउनको लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।
0: सामुदायिक रेडियो तथा टेलिभिजन बुद्ध आवाजका व्यवस्थापक वेशराज पाण्डेका अनुसार हालसम्म टेलिभिजन मार्फत करिब 50 लाख दर्शक तथा रेडियो मार्फत 20 लाख भन्दा बढ़ी श्रोतामाझ प्रभावकारी सूचना तथा संचार सेवा प्रवाह भइरहेको छ। नेपालको सहकारी ऐन अनुसार संचालित यस संचार संस्थाले समाचार, कार्यक्रम, प्रविधि, बजार तथा प्रशासन शाखा मार्फत दक्ष जनशक्ति परिचालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि निष्पक्ष, विश्वसनीय र जनमुखी संचार सेवा मार्फत समाज रूपान्तरणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। 18 स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी दिवसलाई विशेष रूपमा मनाउने जनाएको छ। आयोजक संस्थाले उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण

ललितपुर गाउँपालिका चारका वडा सचिव राजकुमार कहार, कार्यालय सहयोगी मीना चौधरी र भारतीय नागरिक 44 वर्षीय आलम जुल्हार रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमले बताउनुभयो। पक्राउ परेका चारैजनालाई नागरिकता सम्बन्धी खसरूमा जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी थप अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो। बर्दियामा लागू औषध ब्राउन सुकर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका 11 पिपिरा बस्ने 25 वर्षीय जनक बहादुर रामजाली मगर रहेका छन्। बडैयाताल गाउँपालिका 2 फुटाहा स्थित भारतको सीमा नाकाबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेर चेक जाँच गर्दा उनको साथबाट 3 ग्राम 130 मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनुभयो। उहाँले पक्राउ परेका रामजाली मगरलाई इलाका प्रहरी कार्यालय मैना पोखरामा राखी आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो। भारतको सीमावर्ती बजारमा लागू औषध खुलियाम बिक्री हुँदा धेरै नेपाली कुलतमा फँसेका छन्। कतिपय युवाहरू सीमावर्ती बजारमा गई लागू औषध सेवन गरेर नेपालतर्फ आउने गरेको प्रहरीको भनाई छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अहिले सुरुङ मार्ग भएर आवत जावत गर्ने गाड़ीसँग शुल्क उठाउनका लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको उहाँले जानकारी दिनुभयो। सुरुङ मार्गभित्र उद्धारका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेशनको अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको बताउनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिएन एआरटी जेबीबीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। दैनिक 8,000 गाड़ी सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्ने अनुमान गरिएको छ। उठेको रकम मध्ये वार्षिक 22 करोड़ रकम सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्ने पनि आयोजकले जनाएको छ। चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिटान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिटान्स भित्रिएको हो। 10 महिनामा रेमिटान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्रिय बैंकका अनुसार वैशाखमा मात्रै कृतिमान 2 खर्ब 57 अर्ब रूपियाँ रेमिटान्स भित्रिएको छ। यसअघि एक महिनामा यति धेरै रेमिटान्स भित्रिएको थिएन। राष्ट्रिय बैंकका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिटान्स आप्रवाह 33% बढ़ेर 13 अर्ब 26 करोड़ पुगेको छ। गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज 7 प्रदेशमा वर्षाको सम्भावना, शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने अनुमान। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठक, नीतिगत तथा प्रशासनिक निर्णय, घिमिरे बने प्रदेश सरकारको प्रवक्ता। शिक्षामा ऐनअनुसार हुनुपर्ने लगानी कम भएको नगर प्रमुख कार्यालयको कथन, बाढगंगाले शिक्षाका क्षेत्रमा 5 वर्षीय योजना बनाएको र नियमित अनुगमन तथा समन्वय भइरहेको उल्लेख। कपिलवस्तु संचार सहकारीले आज 18 स्थापना दिवस मनाउँदै संस्थाको विकास र सफलतामा सबै पक्षको निरन्तर साथ

0: सहयोग विश्वास महत्वपूर्ण रहेको अध्यक्ष पछाईको जिकिर हिजो ट्रकमा मोटरसाइकल ठोकिँदा दाङमा एकको मृत्यु एक गम्भीर थप अनुसन्धान जारी र नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी आवत जावत गर्ने गाड़ीसँग शुल्क उठाउ कम्पनीसँग सम्झौता अवस्था एफएम ब्यान्डको 99.2 समेघासँगै वेबसाइट www.butawaz.com हाम्रो पात्र र बुतावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुतावाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिसलाई धन्यवाद दिँदै स्मृति पनि बिदा हुन्छु। नमस्कार।
1: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ। अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ। आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: यति बेला बिहानको 7 बज्यो।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी।

0: नै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
1: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
2: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: अनुरोधक
8: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
5: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूह, बुन्ची, कपिलवस्तु। सम्पर्क नम्बर 98570-52001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची, कपिलवस्तु।

0: जथाभावी नफालौ।
1: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
0: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
1: अनुरोध
2: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
4: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलार, सुखानगर। फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
5: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध:
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: के छ हो दुर्नुस भाई, भाले बोकेर कता? के को भाकल हौ?
9: सुन्तालीको जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
8: यस्तो पनि हुन्छ?
9: नपाट्या भएर हिँड्ने न ल हेर्नेस त।
8: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चोसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
9: तर जान्नेले त यो देउताको करामत भन्छ त?
8: यो देउताको होइन, कीटाणुको करामत हो।
10: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने जस्तै जताएर औषधि खान थालिहाल्नु पर्छ कि।
11: कुष्ठ रोगको समयमै उपचार गराऊ, अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ।
12: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 8 बज्यो।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025:30।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
8: त्यसो भए त जान न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी। मोबाइल 98-215-90-0095, 98-575-0095 र 98-174-52-311।
9: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
10: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
11: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
12: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।

0: ओहो मुसाको दिना चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
7: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ
7: नभुल्नु होला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु फोन 076550200 मोबाइल 98575138
8: ए रोक रोक रोक
9: के भयो किन कराएको यस्तो
8: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
10: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
11: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
12: कता हो काका लखर लखर गर्दै
13: कहाँ हुन्थ्यो बाउ यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडिएछु
12: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
13: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
12: हजुर, हाम्रा सेवाहरू,
13: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौ, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौ। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
2: शान्ति र विकासको आधार। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। वैशाखसम्म भित्रियो 19.5 खर्ब रेमिट्यान्स। बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाई दुबईले पायो अनुमति। सेप्टेम्बर 23 देखि दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना। हुरीका कारण नवलप्रासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो। प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। र एससीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपाल र थाइल्याण्ड बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको 10 महिनामा 19.16 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19.16 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 10 महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कीर्तिमानी 2.57 खर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि 1 महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। राष्ट्र बैंकका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% बढ़ेर 13.26 करोड़ पुगेको छ। गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो। त्यस्तै 10 महिनामा वैदेशिक रोजगारीका लागि 3,35,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 4,05,610 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,80,314 जना रहेको थियो। त्यस्तै 10 महिनामा विदेशी मुद्रा संचित 37 खर्ब रूपियाँ नागेको छ। गएको असार मसान्तसम्म 26.77 अर्ब बराबर रहेको विदेशी मुद्रा संचित 38.3% बढ़ेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 37.4 अर्ब रूपियाँ पुगेको हो। 10 महिनाको अवधिमा आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापन भने संरचनागत चुनौतीहरू कायमै रहेको छ। फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ। आउँदो सेप्टेम्बर 23 देखि दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा, सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक आकर्षित गर्न कूटनैतिक पहल गर्ने उल्लेख गरेको थियो। लगत्तै फ्लाई दुबईले उडान अनुमति पाएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताउनुभयो। पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर रहेको उहाँको भनाई छ। दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्य पूर्व, युरोप, अफ्रिका लगायत 300 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुग्ने अपेक्षा छ। झण्डै 22 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2023 को जनवरी 1 मा पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो। पर्यटकीय राजधानी समेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़िएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेका छन्। आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन रहनेछ। यसअघि गैराती, काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो। झापासहित दाङ, तनहु, काठमाडौँमा मध्यमसम्मको वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ।

0: पर्सी शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। यसैबीच नवलपरासी बर्दगाड सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका एक सिसेनी क्षेत्रमा हिजोको हावाहुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले घरको छाना उडाएको छ। केही घरमा रूखका हाँगा खस्दा क्षति पुगेको छ। केही कच्ची घरको पर्खाल चर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको छ। मनबहादुर राणा र केमबहादुर विकको गोठमा पनि हुरीले क्षति पुर्याएको छ। वर्षासँगैको हावाहुरीले घरगोठमा क्षति गरेको तर परिवार नै विस्थापित हुनुपर्ने अवस्था भने नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दगाड सुस्ता पूर्वले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। इजरायल जानका लागि लिँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यसक्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचना मार्फत दिने उल्लेख छ। दैनिक उपयोग वस्तु, टेलिफोन तथा इन्टरनेट सेवासहित 25 क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा हड़ताल गर्न नपाइने बनाएको हो। गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। आवश्यक सेवा सञ्चालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी 25 क्षेत्रमा बन्द हड़ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ। संचार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड़ताल निषेध गरिएको हो। डाक, तार वा टेलिफोन सेवामा हड़ताल गर्न पाइँदैन। त्यसै गरी जल, स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार पसार गर्ने सेवामा पनि बन्द हड़ताल निषेध गरिएको छ। आज विश्वभर सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ़दो द्वन्द, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरू बढ़दै गएको सन्दर्भमा यो दिवस मनाउने गरिन्छ। सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै हरेक वर्ष जून 10 तारीखलाई अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। अब विदेशको खबर। पाकिस्तान प्रशासित काश्मीरमा क्षेत्रीय चुनाव अघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा 30 जनाको ज्यान गएको छ। झण्डै 200 जना घाइते भएका छन्। आइतबार राति रावलकोटमा चर्किएको विरोध प्रदर्शनमा 11 जनाको ज्यान गएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान शुरू गरेसँगै झडप भएर ज्यान गुमाउनेको संख्या बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसै गरी क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएसीका चार प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश समेत दिएको छ। साथै उनीहरूलाई पक्राउका लागि 1 करोड़ पाकिस्तानी रूपियाँ पुरस्कार घोषणा गरिएको छ। जेएएसीले जुलाई 27 हुने क्षेत्रीय विधानसभाको चुनावमा 12 सीट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै बन्दको आह्वान गरेको हो। अब खेल खबर। एसीसी महिला टी20 प्रीमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर खेलमा अहिले नेपाल र थाइल्याण्डले खेलिरहेका छन्। मलेसियाको बायोमास ओभलमा थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गरेको हो। उसले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको छ। नेपालले जितका लागि 131 रनको लक्ष्य पाएको छ। समूह एको विजेताका रूपमा थाइल्याण्ड तथा समूह डीको उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली मानिएको थाइल्याण्डलाई हराउनुपर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वैशाखसम्म भित्रियो 19 खर्ब रेमिट्यान्स। बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाइ दुबईले पायो अनुमति। सेप्टेम्बर 23 दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना। हुरीका कारण नवलपरासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो। प्रतिबन्धित जेएएससीका चार प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। र एसीसी महिला टी20 प्रीमियर कपको क्वार्टर फाइनल खेलमा नेपाल र थाइल्याण्ड बीचको खेल चल्दै।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: दुई पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो हावाहुरी को मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौं देखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु। डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
2: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौटा कपिलवस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोध
3: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472-76-639।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

अनुप सर, मैले तपाईँलाई यो युद्धमा साथ दिन सकिन। यो लडाई जसरी पनि जित्नुपर्छ। वीर गोर्खालीहरू कहिले हार्न जानेका छैनन्। जय वीर गोर्खाली।

0: नरेशदाई, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्समा खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेशदाई, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पजंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
7: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
8: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
9: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
8: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
9: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
8: दैनिक BMS डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
9: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
8: युनाइटेड अस्पताल बारडिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
10: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
11: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
10: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
11: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
12: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
13: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
14: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
15: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
13: सम्पर्क अनुप किसान सेनेटरी, बाढगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
15: प्रोप्राइटर नोने थारू।
14: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।
16: ए रुक रुक रुक,
17: के भयो, किन कराएको यस्तो?
16: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
18: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
17: हो र।
16: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
19: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
20: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
21: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
22: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
23: यति बेला बिहानको 10 बज्यो।
24: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: लौ होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
5: पारंगा 8 बन्डौली कपिल वस्तु,
4: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98570-50885।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
6: मुना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 गद्दैया, अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बन्डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
0: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु,
0: सम्पर्क नम्बर 98473-0223 र 98264-62296।
7: के छ हो धनुष भाई, भाले बोकेर कता? के को भाकल हो?
8: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
7: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांस पेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु।
8: यो देउताको
7: होइन, कीटाणुको करामत हो।
9: बाकल साकल छोडौ धुर्मु वाले भने आसे जतार औषधि खान थालिहाल्नु पर्छ के
10: कुष्ठ रोगको समयमै उपचार गरौ अंगभंग हुनबाट बचाऊ
11: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जान्न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: टौलीहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल टौलीहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 9825 90095 9875 56095 र 9814523311
3: यो युनाइटेड हस्पिटल यहीँनिर भएको कहाँनिर सारे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
5: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर पाल्ने हर्निया पित्त खैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
4: 24 घण्टा सेवा उपलब्ध छ
5: नभुल्नु होला
6: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगङ्गा चार ठाकुरापुर कपिलवस्तु फोन 076550200 मोबाइल 9857555138
7: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसीयू तथा एनआइसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेसन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
8: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाई मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसी युक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएम मा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोला सुखानगर फोन 071-534-570, 531-354 र 530-570 दिप भनेकै उज्यालोको प्रतीक
9: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ, तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
12: यति बेला बिहानको 11 बज्यो।
13: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
14: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
13: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
15: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
14: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713। सञ्चालक विराट खडे।
16: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
17: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
18: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
19: हाम्रा सेवाहरू पाएस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
18: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानुकोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड, कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार,
19: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
18: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारगंगा चार
0: बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64666 र 98214-15291।
19: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधि द्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
15: कता हो काका लहर लहर गर्दै?
1: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
15: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
1: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
15: हजुर, हाम्रा सेवाहरू,
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98572-00004।
20: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
21: नाति छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
20: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
21: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
22: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
23: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
22: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
24: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
25: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
26: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
27: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
25: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
27: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205।
2: सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
5: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह, बुन्सी कपिल वस्तु, सम्पर्क नम्बर 9857052001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची कपिल वस्तु, सम्पर्क नम्बर 9857050714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष बिन्द बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया कपिल वस्तु, सम्पर्क नम्बर 9841763812।

0: के हो यार आफ्नै लागि पठाएर तिमी के हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन त्यो ब्रो त्यही लागि पठाएको

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: अनुरोधक
5: फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा साथ मोतीपुर कपिल वस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436-91090।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
0: अनुरोधक
6: समय छन् सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472-88185।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
8: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहिबको प्रयोगशाला,
7: फिजियोथेरापी विशेषज्ञ सेवा,
8: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: पाइपुल्ले हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: यति बेला मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी। देशभरका झण्डै 25 लाख किसान सूचीकरण, अझै 16 लाख सूचीकरणमा आबद्ध हुनै बाँकी। वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1 अर्ब 26 करोड़ राजस्व संकलन। आफ्नो हेलिकप्टर खसाले पछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार। र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब गरिएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ। उहाँले यसलाई भ्रामक र अति रंजित भन्दै चियाको कपमा तूफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई यसपटक स्पष्ट पारिएको समेत बताउनु भएको छ। विद्युतीय गाड़ीको हकमा 50 लाख रूपियाँ मुनिका गाड़ीको मूल्य नबढ़ोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। भन्सार बिन्दुमा 20 लाख रूपियाँसम्म मूल्य भएका गाड़ीहरू, जसको बजार मूल्य 50 लाख भन्दा कम हुन्छ, तीनलाई सड़क निर्माण दस्तुरमा 5% सट्टा 2.5% मात्र ल्याउने निर्णय भएको अर्थमन्त्रीले बताउनु भएको छ। कानून मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको उहाँको भनाई छ। साथै जेठ 15 अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्त शुल्क तिरिसकेका गाड़ीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन, बाँकीलाई पनि सूचीकृत गर्ने काम भइदिएको अधिकृत पण्डितले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो अर्थात सम्पन्न भएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6,500 मिटर भन्दा बढ़ी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ एनएमएले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159, अमेरिकाका 152, भारतका 101, जर्मनीका 75, बेलायतका 74, रशियाका 70, नेपालका 44, क्यानाडाका 41, पोल्याण्डका 32, फ्रान्सका 27 जना रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी चीनका आरोही पुगेका हुन्। हुन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रशियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसैगरी महिला आरोहीमा संखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। कामी रिता र लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट 1,08,10,00,00 725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामै 10,100 रूपियाँले घट्यो। तोलाको 2,91,800 रूपियाँमा कारोबार लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले भन्सारदर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25,00,000 किसान सूचीकरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव तोलामै 10,100 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,740 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अब विदेशको खबर। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका दुईजना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो। इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दावी गरेको भने छैन। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दशौं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले अभिजित 20 रन बनाइन् भने सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई हराएको छ। अमेरिकाको जोर्डन हियर रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्मान्डाले समान 1-1 गोल गरे। विश्वकप भोलि रातीदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। समूह जीमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्याण्ड यो विश्वकपमा छनौट भएको छैन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25,00,000 किसान सूचीकरण, अझै 16,00,000 सूचीकरणमा आबद्ध हुने बाँकी, वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26,00,000,000,000 राजस्व संकलन, आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार, र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: के छ हो दुर्नुस भाई भाले बोकेर कता
2: भाकल
1: के को भाकल हो
2: सुन्तलीका चिउमा दाग आएर हातखुट्टा पनि झमझम गर्छ भन्छ जान्नेलाई देखाएको देउताकै श्राप लागेर यस्तो भाकल त्यसैले भाले चढाउन
1: यस्तो पनि हुन्छ
2: नपाठ्यार भाडा हिँड्न ल हेर्ने चाहिँ
1: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो पतलो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्
2: तर जान्नेले त यो देउताको करामत भन्छ त
1: यो देउताको होइन किटाणुको करामत हो
3: भाकल साकल छोडौँ धुर्मु उहाँले भने यस्तै जताएर औषधि खान थालिहाल्नु पर्छ कि
4: कुष्ठरोगको समयमै उपचार गराउँ अङ्गभङ्ग हुनबाट बचौ बचाऊ
5: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
6: सर
7: हाँ आओ तुमका टोयलेट से आवे के देर हो गया संजू कुछ समस्या हो गया का
6: कुछ नहीं भवा है सर टॉयलेट के बगल में सांप देखे देर लाग के घूम के आवत रहन इच्छिन तक अगोरत के हलचल नहीं किए मरी गवा सांप हुई के जाने के बाद टॉयलेट जाए के आये
7: मरी गवा सांप के चलावे के काम तो नहीं की हो
6: नहीं चलाये सर
7: विद्यार्थी भाई बहनी लोग तोहरे सब कहूँ कब्बो मरी गवा सांप देख लो तू न चलायो सांप मरी गवा कहते भरे बिख नाई असर करी ऐसा नहीं होते जिंदा मरी गवा या मरी गवा जिस दिखाए वाला सांप का हाथ से नहीं पकड़े के चाहिए
8: सर मरी गवा सांप भेटाई गए पर क्या करे के चाहिए
7: सांप मर गवा जिस दिखाए के बाद पूर्ण रूप से मरा नहीं हो सकत है अथवा मर गवा सांप कुछ देर तक डसियो सकत है वही से सांप मर गवा है तब वो हाथ से नहीं चलावे के चाहिए बल्कि लम्बा लाठी से चलाई के मरा है या नहीं यकीन करे के चाहिए
9: मरी गवा सांपन से सावधान रहा जाए मरी गवा या मार गए सांपन का पकड़े या चलावे के काम न करा जाए मर गए कुछ देर तक सांप डस सकत है संभव हो तो सांप के फोटो लिया जाए और पहचान के खातिर विज्ञ से संपर्क करा जाए
10: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नवचरवे के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitenepal.org में देख सका जाता है
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
12: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छट सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
13: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
12: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
14: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
13: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कणेल
15: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
16: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
15: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
16: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 98570078010।
17: नमस्कार, आप इतना घड़ी सामुदायिक रेडियो बुद्ध आवाज के संग्री रहल दाइट बा।
18: पानी
17: इस समय हो थारू गीत संगीत के, आप इस समय में थारू गीत संगीत सुन सकल जाए।

सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1।

0: सेवा उपलब्ध छ।
1: नबुल्नु होला, 100 रुपैयाँमै विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारडेन्डा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98570551138।
3: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
4: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
5: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
6: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
4: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
6: प्रोप्राइटर नोने थारू।
5: सम्पर्क नम्बर 98144950450 र 98773130390।
7: के भयो, किन कराएको यस्तो?
8: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
9: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।
11: सुन्नु न,
12: भन न भन,
11: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
12: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
11: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
12: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
11: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
12: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
13: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: सर
2: आऊ, तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
1: केही भएको छैन सर, टोइलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आए कि।
2: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
1: चलाइन सर।
2: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
3: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
2: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
4: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोला, सुखा नगर। फोन 071-534-570, 531-354 र 530-570। डिप भनेकै उज्यालोको प्रतीक।
3: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
4: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
3: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
4: स्वच्छ, शान्त, मनोरम, शैक्षिक वातावरण अनुकूल रहेको,
3: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
4: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
3: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
5: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
3: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा 2 पिपरा कपिलवस्तु। फोन 076-550-101, मोबाइल नम्बर 98-470-45-967 र 98-570-55-057।
1: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
0: अनुरोधक
4: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोध
5: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह पडरिया कपिल वस्तु। सम्पर्क नम्बर 98-471-63-800।

0: लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र हो नि एन्सलमा अब मात्र 799 सबै अनलिमिटेड
2: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस् एन्सेल नेपालकै लागि
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010।
5: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै घरेलु देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: सुन्दै हुनुहुन्छ सामुदायिक

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
2: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
1: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
3: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
1: नाचिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश है, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
2: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
4: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, खडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्ष डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्ष, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
11: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
10: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
11: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
10: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
11: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
10: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
12: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
10: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
13: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
14: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
15: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
16: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
14: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
16: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
15: सुन्नुहोस् त,
14: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
17: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
16: अनुरोध
18: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची कपिलवस्तु। सम्पर्क नम्बर 9857052001।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ कान्तिर विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज सुना नदी बिन्दु छ मिलाए
1: यति बेला दिउँसोको 2 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: कता हो काका लखर लखर गर्दै
4: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 04।
6: के छ हो दुर्नुस भाइ, भाले बोकेर कता
7: के
6: को भाकल हौ?
7: सुन्तलीको सिउमा दाग आएर हात खुट्टा पनि झम झम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन
6: यस्तो पनि हुन्छ।
7: म पाक्छ भार हिँड्न ल हेर्नुहोस् त,
6: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
7: तर जान्नेले त यो देउताको करामत भन्छ त?
6: यो देउताको होइन, कीटाणुको करामत हो।
8: भाकल थाकल छोडु धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि?
9: कुष्ठरोगको समयमै उपचार गराऊ, अङ्ग भङ्ग हुनबाट बचाऊ बचाऊ।
10: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
11: अरे सुन जाएन, के भयो आशाष? के भयो? हामीले साथीको साँप काटिस।
12: का हो गयो बहिनी, आप कहाँ चिल्ला बजा छ? अरे ये भुइँमा नि के हो?
11: सुन जाएन भैया, हमारी दोनों जनी का हाथ काटे आ रहे, हमारी साथी का सांप काट ली। अब कहा कर रहे, एक जल्दी उपचार केंद्र पहुँचा मिला तो ठीक रहा।
12: ओहो, ऐसे समय पर एम्बुलेंस और 4 चक्का गाड़ी खोज के अगोर के नए बैठे चाहे। यह नक्चरवे के गांव में हमारे एक जने मोटरसाइकिल भवा साथी हैं, फोन करी थे हम, आप न घबरावा जाए, साथी का ध्यान दिया जाए। हेलो मुकेश, तू तुरंत मोटरसाइकिल लेके यहाँ आओ तो, यहाँ एक जनी बहनी का सांप काट ली है, इमरजेंसी होगा, तुरंत उपचार केंद्र ले जाए पड़ा। राजमार्ग 4 से 100 मीटर पछू बायोवर हन हमरे। मुकेश जल्दी आओ ना, सब काम छोड़ के।
13: होते संतोष, हम मोटरसाइकिल लेके चले आए।
12: सुना जाए बहनी, सांप काट लिया व्यक्ति का जितना हो सके उतना जल्दी एंटी वेनम उपलब्ध रहा स्वास्थ्य केंद्र में ले जाए चाहे। ऐसे समय पर जल्दी होए वाला यातायात के साधन छनोट करे के चाहे। यदि मोटरसाइकिल की व्यवस्था है तो अपने और सवारी चालक के बीच में सांप काट लिए व्यक्ति का सुरक्षित हुए के मेर से तुरंत उपचार केंद्र पहुँचावे के चाहे। वो देखो मुकेश मोटरसाइकिल लेके आएगा, हमारे विश्वसनीय साथी है, हम तुरंत बीमरिया का अपने और मुकेश के बीच में रख के मोटरसाइकिल से उपचार केंद्र पहुँचाए थे। आप हमारे साइकिल लेके वहरे आवा दे।
11: होते भैया बहुत ही सहयोग करा गई, चला जाए जल्दी चला जाए।
14: याद रखा जाए, सांप के डसे के बाद मोटरसाइकिल स्वयंसेवी बुलावा जाए, सर्पदंश उपचार केंद्र जाए के जान बचावा जाए।
15: यदि समय पर उपचार कई मिले पर सांप डस लिए व्यक्ति का बचा सका जाता है और इससे होए वाला मृत्यु दर कम कर सका जाता है। सांप डस लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में ले जावा जाए, ये वह व्यक्ति के जीवन बचाव एक बहुत मदद करत है।
12: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्चेरे के उपचार केंद्र कहाँ है कहके पता लगावे आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जाता है।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
17: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
18: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
19: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
17: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
19: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
18: सुन्नुहोस् त,
17: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
20: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
19: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।
21: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
22: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
21: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
23: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइटको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने।

0: पहिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने। पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा। पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्बरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार।
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श।
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा। प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ।

0: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिनमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एन्सेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
5: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दि बोर्डिङ हाई स्कुल, बुटोलाट, सुखानगर। फोन 071-534-570, 531-354 र 530-570। दीप भनेकै उज्यालोको प्रतीक।
2: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
4: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 9, जिनुवा, कपिल वस्तु। सम्पर्क नम्बर 98475-92531।
8: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
9: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
8: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
9: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
8: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
9: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
8: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
10: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
4: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल रोयल एवं रोटरी क्लब अफ काठमाण्डौ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौ। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौ। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौ डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
13: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

सधैँ भरि सुतिने बात गर्न सक्दिन, हाम्रो साथ छोड्न सक्दिन, तिम्रो हात छोड्न सक्दिन, सँगै बस्छु म सधैँ भरि सुतिने बात गर्न सक्दिन, हेर रात अझ बाँकी छ पर्दैन तिमी आफिन, जुन तारा सबै साक्षी छ आऊ अङ्गालोमा बाँधिन, धेरै होला तिम्रो बाध्यता सुन कसको चाहिँ हुन्न र अरूको कुरा नसुन, तिमी केवल भावनालाई बुझन, सँगै बसी प्लान्स बनाउला, के गर्न मन छ फ्युचरमा, तिमी रिसाउ म फकाउला, एकजना हामी दुई आत्मा, सँगै बसी प्लान्स बनाउला, के गर्न मन छ फ्युचरमा, तिमी रिसाउ म फकाउला, एकजान हामी दुई आत्मा, हाम्रो साथ तोड्न सक्दैन, तिम्रो हात छोड्न सक्दैन, सँगै बस्नु मन छ सधैँभरि।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन। विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मका लागि थप। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी। बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री। जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी। नेपाल खबरमा अब पूरा खबर। संसदको अवरोध गर्नका लागि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर 2 बजेसम्मका लागि स्थगित गरेकोमा अझै शुरू भएको छैन। बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू संसद अवरूद्ध गर्दै आएका छन्। सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री आफू संसदमा आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि त्यसमा राष्ट्रपाले सहमति जनाएको छैन। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा छन्। राष्ट्रपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो। विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनी भएर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि म्याद थप गरेको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीहरूले विवरण बुझाउनुपर्ने जनाए आएको छ। आयोगले पछिल्ला 35 वर्षको अवधिलाई 2 चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40,000 व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर सम्पत्तिको विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 मुद्दे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दत्तवाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था पनि आचार संहितामा रहेको छ। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैले पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारी कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति उत्तम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। निर्वाचन आयोगले 2079 सालको पालिका चुनावमा एमालेबाट जितेर पछि अरू दलमा गएका 8 जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 का वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 का वडा अध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 का वडा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 का वडा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई उपमहानगरपालिका नम्बर 4 का वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गर्ने पत्रमा उल्लेख छ। एएफसीले भोलिसम्ममा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छनृ। समाचार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन। विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मको लागि थप। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्र विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी। बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा ईएफसीको चेतावनी।
5: बुद्ध आवाज। क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
6: अरे सुन जाएन के भयो आसास के भयो हामीले साथीको साँप काट लिस
7: का हो गयो बहिनी आप कहे चिल्ला बजा छ अरे ये भुइया में के हो
6: सुन जाएन भैया हमरे दोनों जनी का हाथ काटे आ रहे हमरे साथी का साँप काट लिस अब कहा कर रहे एक जल्दी उपचार केंद्र पहुँचा मिल तो ठीक रहा।
7: ओहो ऐसे समय पर एम्बुलेंस और चार चक्का गाड़ी खोज के अगोर के नाई बैठे चाहिए। एहन अक्चरवे के गांव में हमारे एक जने मोटरसाइकिल भवा साथी हैं। फोन करी थे हम आप ना घबरावा जाए साथी का ध्यान दिया जाए। हेलो मुकेश तू तुरंत मोटरसाइकिल लेके यहाँ आओ तो यहाँ एक जनी बहनी का सांप काट लिए है इमरजेंसी हो गया तुरंत उपचार केंद्र ले जाए पड़ा राजमार्ग चौराहा से 100 मीटर पछू बायोवर हन हमरे मुकेश जल्दी आओ ना सब काम छोड़ के
8: होते है संतोष हम मोटरसाइकिल लेके चले आए।
7: सुना जा बहनी सांप काट लिया व्यक्ति का जितना हो सके उतना जल्दी एंटी वेनम उपलब्ध रहा स्वास्थ्य केंद्र में ले जाए चाहिए। ऐसे समय पर जल्दी होने वाला यातायात के साधन छनोट करे के चाहिए। यदि मोटरसाइकिल की व्यवस्था है तो अपने और सवारी चालक के बीच में सांप काट लिया व्यक्ति का सुरक्षित हुए के से तुरंत उपचार केंद्र पहुँचा के चाहिए। वो देखो मुकेश मोटरसाइकिल लेके आएगा हमारे विश्वसनीय साथी है हम तुरंत बीमरिया का अपने और मुकेश के बीच में रख के मोटरसाइकिल से उपचार केंद्र पहुँचाए थे आप हमारे साइकिल लेके वहाँ आवा दे
6: भैया बहुत ही सहयोग करा गए चला जाए जल्दी चला जाए।
9: याद रखा जाए सांप के डसे के बाद मोटरसाइकिल स्वयंसेवी बुलावा जाए सर्पदंश उपचार केंद्र जाए के जान बचावा जाए।
10: यदि समय पर उपचार कई मिले पर सांप डस लिए व्यक्ति का बचा सका जाता है और इससे होए वाला मृत्यु दर कम कर सका जाता है। सांप डस लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में ले जावा जाए ये वही व्यक्ति के जीवन बचावे बहुत मदद करत है।
7: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्चेरे के उपचार केंद्र कहाँ है कह के पता लगाए आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जाता है।
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: के छ हो दुनुस भाइ भाले बगेर कता के को भाकल हौ
13: सुन्तालीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चढाउन
12: यस्तो पनि हुन्छ
13: नपाक्छ भाडा हिँड्ने न हेर्नेस
12: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो खोसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
13: तर जान्नेले त यो देउतेको करामत भन्छ त?
12: यो देउताको होइन, किटाणुको करामत हो।
14: भाकल छाकल छोडौँ धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि?
15: कुष्ठरोगको समयमै उपचार गरौं, अंगभंग हुनबाट बचौं, बचाऊ।
16: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: दुई पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
3: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिराख्नु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: के हो यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको कि पठाएको

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या

0: भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
1: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एक मात्र अस्पताल युनाइटेड हस्पिटल बाढगंगा चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
0: चौबिसै घण्टा सेवा उपलब्ध छ।
1: नभुल्नु होला
2: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575551138।
3: ए रोको रोको रोको,
4: के भयो, किन कराएको यस्तो?
3: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एयरटेल एपमा गई लिनुहोस्। एयरटेल नेपालकै लागि।
7: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
8: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
9: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
10: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
10: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बाढगंगा चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
10: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
11: सुन्नु न,
12: भन न भन,
11: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
12: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
11: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
12: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
11: तौलिहावा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा।
12: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहावा रोड पश्चिमपट्टि एन्सेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98215 90095 98573 5656 र 98174 52311।

0: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: मेरो साथीले सर्पले टोक्यो, लौ न के गर्ने हो, लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्छ, लौ न दाइ के गर्ने हो, लौ न।
2: यस्तो बेलामा एम्बुलेन्स र सारपाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले, तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
1: हुन्छ दाइ, हुन्छ।
2: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो बोल्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
3: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
7: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
6: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
7: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
6: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
7: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
6: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
8: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
6: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
12: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
13: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरी। जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
11: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
13: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भइकिन रानी।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
3: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
4: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई सके, कति झन्झट भएको, कला बोलाउने होला।
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।
8: ए रुक रुक रुक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे,
10: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
12: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
13: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
14: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो
15: फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
16: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
15: महिलामा हुने समस्या तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
16: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको।

0: पुरुषमा हुने समस्या, शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-1591।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा बाइस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: नरेशदेव, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्दै, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पजंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: दि बोर्डिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दि बोर्डिङ हाई स्कूल, बुटोलाट, सुखानगर। फोन 071-534-570, 531-354 र 535-570। दीप भनेकै उज्यालोको प्रतीक।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: नमस्ते, सदा जस्तै आज पनि स्वागत छ प्रिय श्रोता मित्र तपाईँको आफ्नै कार्यक्रम जागृतिमा।
2: आशा छ तपाईँ सबै आरामै हुनुहुन्छ र हामी पनि आरामै छौँ।
1: भनिन्छ यदि जीवनमा सफलता पाउनु छ भने जोखिम पक्कै पनि उठाउनु पर्छ, तर यसको मतलब यो होइन कि जिन्दगी नै बाजी लगाइदिनु।
2: एकदमै ठिक भन्यो तिमीले सुजना। आज कति मानिसहरू छन् जसले जीवनमा खुसी आनन्द र सुख पाउनको लागि आफ्नो जीवनलाई नै जोखिममा हाल्न पुग्छन्,
1: अनि त्यसको परिणाम स्वरूप एचआईभी एड्स जस्तो भयानक रोगलाई आफ्नो जीवनमा निम्त्याउन पुग्छन्।
2: त्यसैले जीवनमा कुनै पनि कदम बढाउनु भन्दा पहिला एकपटक राम्ररी सोच्नु असल हुन्छ कि के सही छ के गलत।
1: श्रोता मित्र, तपाईँ हिँड्दै गर्नु भएको बाटो सही छ कि गलत छ एकपटक राम्ररी मनन गर्नुहोस्। तबसम्म हामी यो मिठो गीत सुन्नेछौ।

0: मिठो गीत पछि मेरो मनमा एउटा विचार आइरहेको छ सुजना।
1: भन त।
0: हामी आजको कार्यक्रममा हाम्रो विशेषज्ञबाट जानौ कि वास्तवमा उहाँले आफ्नो कार्यक्षेत्रमा मानिसहरूलाई आफ्नो कामको नतिजा कसरी प्रस्तुत गर्नुहुन्छ त। तिमीलाई कस्तो लाग्यो मेरो विचार?
1: तिलक, यो त एकदमै राम्रो विचार हो हाम्रो लागि र उनीहरूको लागि जो यति बेला एचआईभी जागृति अभियानमा संलग्न भएर कार्य गरिरहनु भएको छ र जसले कसरी त्यस प्रकारको कार्यमा संलग्न हुन सकिन्छ र सेवा पुर्याउन सकिन्छ भनेर सोचिरहनु भएको छ।
0: त्यसो भए धेरै ढिलाइ नगरिकन आजको कुराकानीतर्फ केन्द्रित हौ। सधैँ जस्तै आज पनि हामीसँग हाम्रो स्टुडियोमा हुनुहुन्छ एकजना विशेषज्ञज्यू, उहाँलाई चाहिँ हाम्रो कार्यक्रममा हामी स्वागत गर्नेछौ।
1: हुन्छ, तपाईँलाई हाम्रो आजको कार्यक्रममा पनि हामी स्वागत गर्न चाहन्छौ।
2: हुन्छ, धन्यवाद।
0: यति बेला मेरो मनमा एउटा प्रश्न उठिरहेको छ कि एचआईभी संक्रमण ग्रामीण क्षेत्रमा बढी फैलिरहेको छ कि शहरी क्षेत्रमा?
2: तपाईँले अति नै राम्रो प्रश्न गर्नुभयो। पहिला त शहरी क्षेत्रमा नै बढी फैलिरहेको थियो। हामीले त्यति बेला केही समूह नै छुट्याएका थियौं, जस्तै कि लामो दूरीका सवारी चालकहरू, व्यावसायिक रूपमा नै यौनमा संलग्न व्यक्तिहरू, अनि रोजगारीको लागि भनेर आफ्नो घर परिवारबाट टाढा गई बसेर काम गर्ने व्यक्तिहरू, अनि अहिले आएर यिनै व्यक्तिहरूको माध्यमबाट चाहिँ ग्रामीण क्षेत्रमा पनि फैलिसकेको छ। त्यसैले अहिले हामी हेर्छौं भने शहरमा भन्दा गाउँमा नै बढी फैलिरहेको अवस्था छ।
0: तपाईँले भर्खरै भन्नुभयो नि जुन समूहका व्यक्तिहरू जस्तै रामदूरीका सवारी चालकहरू यौन व्यवसाय अनि रोजगारको लागि घरदेखि बाहिर गई मजदूरी गर्ने व्यक्तिहरू, उनीहरूकै माध्यमबाट भएर चाहिँ यो संक्रमण अहिले ग्रामीण क्षेत्रमा बढी मात्रामा फैलिएको छ।
2: हजुर।
1: अनि यसै गरी हामी तपाईँबाट अर्को पनि एउटा कुरा जान्न चाहन्छौ कि तपाईँ विभिन्न ठाउँहरूमा जानुहुन्छ अनि मानिसहरूलाई सचेत गराउनको निम्ति विभिन्न जानकारीहरू दिनुहुन्छ अनि उहाँहरूलाई सिकाउनु पनि हुन्छ।
2: हजुर, म विभिन्न किसिमका जानकारीहरू दिने गर्छु अनि सिकाउने पनि गर्छु।
1: त्यसो भए हामीलाई एउटा कुरा बताउनुहोस् कि ती व्यक्तिहरू मध्ये कतिपय चाहिँ पढे लेखेका र सक्षम व्यक्तिहरू छन् अनि कति चाहिँ अशिक्षित र कम पढे लेखेका व्यक्तिहरू पनि हुन सक्छन्, अनि कस्तो खालको व्यक्तिहरूलाई चाहिँ जानकारी दिन र सिकाउन अनि कुराकानी गर्न असहज भएको जस्तो तपाईँलाई लाग्छ?
2: असहज र कठिनाई त पढे लेखेको व्यक्तिहरूसँगै अर्थात् शिक्षित व्यक्तिहरूसँगै हुने गर्छ। एउटा अङ्ग्रेजीमा भनाइ छ नि, अ लिटल नलेज इज अ डेन्जरस थिङ। त्यसैले उनीहरूलाई एचआईभीको बारेमा केही मात्रामा जानकारी भएको हुन्छ र उनीहरू त्यसो भन्दा त्यो भन्दा बढी जानकारी लिन इच्छा नै गर्दैनन्। उनीहरूको प्रतिक्रिया चाहिँ यस्तै खालको देखिन्छ, अर्थात् एड्स कसरी फैलिन्छ यो उनीहरूले थाहा छ, बताउनु पर्ने कुनै आवश्यकता छैन, अनि यही जानकारीहरू लिएर ग्रामीण क्षेत्रका अशिक्षित र कम पढे लेखेका मानिसहरू कहाँ जब हामी जान्छौं भने उनीहरूले चाहिँ एकदमै ध्यान दिएर सुन्ने गरेको पाइन्छ। त्यहाँ हाम्रो राम्रो स्वागत गरिन्छ अनि एउटा सकारात्मक प्रतिक्रिया हामीले त्यहाँ पाउँछौं। उनीहरूको सोचाइ हुन्छ कि हामी त्यहाँ शहरबाट गएका छौं अनि हामी पढे लेखेका व्यक्तिले पक्कै पनि उनीहरूलाई केही सिकाउन र सहयोग गर्न त्यहाँ गएका छौं। उनीहरूको जुन प्रतिक्रिया हुन्छ, कुरा गर्ने तरिका हुन्छ, अनि जुन प्रकारको नजिकको जस्तो भएर कुरा गर्ने सुन्ने गर्छन्, त्यस्तो व्यवहार शहरमा पढे लेखेका व्यक्तिहरूबाट पाउन गाह्रो हुन्छ, त्यसैले धेरै कठिन नै हुन्छ।
1: हो, तपाईँले ठिक भन्नुभयो। शहरका मानिसहरू प्राय आपसमा खुलेर कुराकानी गर्न सक्छन्, तर गाउँका मानिसहरू चाहिँ यस्तो खुलेर कुराकानी गर्न अप्ठ्यारो मान्ने खालका हुन्छन्, अनि त्यस्ता मानिसहरूमा आफ्नो कुराहरू कसरी तपाईँले पुर्याउनुहुन्छ?
2: यो राम्रो प्रश्न गर्नुभयो तपाईँले, तर तपाईँको प्रश्नको जवाब दिनुभन्दा पहिले म एउटा कुरा भन्न चाहन्छु कि जुन शहरीय मानिसहरू छन् उनीहरूमा पनि खुलेर कुरा गर्ने भन्ने बारेमा चाहिँ अझै पनि अलिकता समस्याको रूपमा नै छ, अझै पनि अप्ठ्यारोपन हुने गरेको छ। आज पनि कतिपय शहरहरूमा यस प्रकारको समस्या छ। यो प्रश्न तपाईँले अति नै राम्रो प्रश्न सोध्नुभयो। एउटा कुरा छ जुन सोच्न लायक छ, जब मानिसले आफ्नो आँखाले केही देख्छ तब उसले त्यसलाई राम्ररी बुझ्न सक्छ। त्यसैले हामीले चाहिँ उनीहरूलाई कथाको माध्यमबाट अभिनय शैलीमा यी कुराहरू बताउने गर्छौं, अनि हामीले विभिन्न सडक नाटकहरूको आयोजना गर्छौं जसबाट मानिसलाई सरल रूपमा जानकारी मिलोस्, अनि विभिन्न माइकिङ कार्यक्रमहरू पनि गर्ने गर्छौं गाडीमा, रिक्साको सहायतामा, जसबाट हरेक कुना काप्चामा हाम्रो जानकारी पुग्न सकोस्।
0: भनेपछि तपाईँहरूले उनीहरूको माझमा पुग्नको लागि हरेक किसिमको कोसिस जारी राख्नुहुन्छ?
2: हजुर, कसरी हुन्छ, हामी हरेक मानिसहरूलाई एचआईभी एड्सको बारेमा सचेत गराउन चाहन्छौँ।
0: हाम्रो प्रयास भनेको पनि यही नै हो। त धन्यवाद तपाईँलाई हाम्रो बीचमा आएर आफ्नो कुराकानी राखिदिनु भयो। हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
2: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: हुन्छ तिलक, अब भने हामीले हाम्रो कार्यक्रमबाट बिदा लिनुपर्ने समय भइसकेको छ, किनभने हाम्रो समयले हामीलाई बिदा दिइसकेको छ। हुन्छ त श्रोता मित्र,
0: एकैछिन सुजना, सधैँ तिमीले मात्रै बिदाई माग्ने के श्रोताहरू चाहिँ मेरो होइनन् र?
1: ए हो, तिमीले भन न त आज।
0: हुन्छ श्रोता मित्र, यतिन्जेल हाम्रो कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएको लागि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। फेरि अर्को कार्यक्रममा हामी भेट्ने नै छौँ। त्यतिन्जेलसम्म हामीलाई बिदा दिनुहोस्। हस्त,
1: नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी

TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ, अर्को कार्यक्रममा पुनः भेट हुनेछौ, तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन।

0: रुका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु
5: सुन्नु
6: न
5: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
6: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
5: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
6: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
5: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
6: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215-90095 98575-96095 र 98174-52311

0: गुप्ता नर्सरी ड्राइभटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
1: समय को माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूल र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईको घर आँगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
4: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
3: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
4: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
3: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
4: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
3: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: दादु एक कप चाय के 30 रुपया कत्रा महंगा आजकल त कुछ चीजम फेर पैसा वसुल नै हुइन
9: उठ जे भाई अब एनसेल में पैसा वसुल
8: हो का
9: हो जे एनसेल में आप खाली 18 रुपया में एक दिनक लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती तब नहीं हुई इनसे पैसा वसूल गजब बात है अब मैं फिर पैसा वसूल करें आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी एनसेल नेपाल के लग

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्यजन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौ। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास को व्यवस्था।
4: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
5: अहिले तपाई सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
6: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण। नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित रहेको कांग्रेस संसदीय दलका नेता आङदेम्बेको टिप्पणी।
2: म आफै लज्जित छु, कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नारा नै देखिको बल लगाएर दौडिराख्नु भएको छ।
0: एमसीसी अन्तर्गतका दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू। निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने।
1: अहिले देशका केही ठाउँमा पानी पर्दै अझै केही दिन पानी पर्ने सम्भावना। मनसून पनि चाँडै आइपुग्ने भएकोले मौसमी सूचनालाई ख्याल गर्न मौसमविदको सुझाव।
3: मौसम पूर्वानुमान महाशाखाले दिएको सूचना जानकारीहरूबाट अध्यावधिक भएर मात्र आफ्नो जुन यो योजनाहरू बनाउन हुन चाहिँ म सम्पूर्णमा अनुरोध गर्दछु।
0: नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कृतिमान तोडियो।
1: र T20 अलराउण्डर वरियतामा दिपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ। एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा क्रस बोर्डर अकुपेशन अर्थात सीमापार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत नक्साङ्कनको काम गरिरहेको भन्दै उहाँले सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने बताउनुभयो। सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै उहाँले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभयो।
8: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
0: परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित मान्यताका आधारमा कूटनीतिक सम्वाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
1: यस्तै बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दा पनि ताली बजाउने सांसदहरूको विवेकमाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले स्पष्टीकरण दिए लगत्तै बोल्नुभएका आङदेम्बे रासपा सांसदहरूमाथि आक्रामक रूपमा प्रस्तुत हुनुभएको हो। उहाँले रासपाभित्र अभिव्यक्ति स्वतन्त्रता छ कि छैन भन्ने समेत प्रश्न गर्नुभयो। उहाँले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभयो।
2: सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्, मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त सभा महोदय, म आफै लज्जित छु। उल्टै कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नारायणैदेखिको बल्लखार दौड़िराख्नु भएको छ, नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। हाम्रा छोरा नातिहरूले भोलि कुनै दिन हामी हजुरबा हजुरआमा हुँदै गर्दाखेरि छोरा नातिले भक्ति थापाको आत्माले धिकारेको जस्तै धिकार्छ कि धिकार्दैन, यो सोधेर म उसै पनि सत्तापक्षका माननीय सांसदहरूको मन दुखी भएको होला। त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय, म यो संसद अब यही विषयमा रूम लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापूर्वक ध्यानकर्षण गराउन चाहन्छु।
1: नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइरहेको कारूणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभयो।
0: यस्तै बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिसेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण मान्य नहुने बताउनुभयो। यो विषयमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण आएको संकट समाधान नभएसम्म विश्व गरिमाको निम्ति संघर्ष गरिरहने बताउनुभयो। यस्तै बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रवेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसदमा छलफल चलिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रविरोधी नेपालको भू अखण्डताको विरूद्धमा अभिव्यक्ति दिनुभएको भन्दै सांसद हमालले प्रधानमन्त्री स्वयंले नागरिकसँग माफी माग्नुपर्ने र उहाँले बोलेको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गएको 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यो भनाई फिर्ता लिनुपर्ने मागसहित संसद बैठक अवरूद्ध गर्दै आएका थिए। लगातार बैठक अवरूद्ध भएपछि सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय छलफलबाट परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिने सहमति बनेको हो। योसँगै विपक्षीहरूले संसदको अवरोध हटाएका छन्। श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाब दिनुपर्ने माग कायम राख्दै प्रतिनिधि सभाको बेल घेराउ गरेको थियो, तर पार्टीका अध्यक्ष हर्कस साम्पाङ राई बोलेपछि उसले पनि संसदको अवरोध हटाएको छ।
1: यस्तै प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरण लगायत विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका 453 नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालमा नेपाली युवा युवतीहरू फँसिरहेको बताउनुभयो। सांसद बालवती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ़दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले हिंसा पीड़ित महिलाहरू प्रहरीमा उजुरी दिन समेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनवाई नहुने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद आर्यन राईले इजरायल केयर गिभरको परीक्षा स्थगित हुँदा हजारौं परीक्षार्थी अन्यलमा परेको बताउनुभयो। उहाँले परीक्षा सम्बन्धी अन्यल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गर्नुभयो। सांसद खुशबू ओलीले कसैलाई पनि जबरजस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताउनुभयो।
0: मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसीएले आज नुवाकोटमा दुईवटा सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1 खर्ब 29 अर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमोली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सीफेदी रातमाटे न्यू हेटौंडा रातमाटे न्यू दमोली र न्यू दमोली बाहुबली न्यू बुटवल गरी तीन खण्डमा प्रसारण लाइन बनाइनेछ। अर्थसचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनाले देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रति प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कल कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेशन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सब स्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने

0: सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण अर्थात एक्सेसिबिलिटी टूल राखेको छ। सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाड़ीका अनुसार दृष्टिविहीन न्यून दृष्टि भएका रंग पहिचानमा समस्या भएका पढ़ाई सम्बन्धी कठिनाई भएका व्यक्ति ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले अब सरकारी वेबसाइट अझ सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यो सुविधा अन्तर्गत प्रयोगकर्ताले अक्षरको आकार सानो वा ठूलो बनाउन पृष्ठभूमि र अक्षरबीचको भिन्नता बढ़ाउन रंग फिल्टर प्रयोग गर्न फन्ट छान्न र माउस कर्सरको आकार समायोजन गर्न पाउनेछन्। साथै चलायमान एनिमेशन रोक्न र तस्वीर लुकाएर अक्षर मात्र पढ्ने सुविधा पनि उपलब्ध छ। यी वेबसाइटहरू अन्तर्राष्ट्रिय मापदण्ड वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुरूप विकास गरिएका छन् र किबोर्डबाट मात्रै पनि सञ्चालन गर्न सकिनेछ। दृष्टिविहीन प्रयोगकर्ताका लागि तस्वीर तथा लोगोमा अल्ट टेक्स्टको व्यवस्था गरिएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसूनको आगमन र सतर्कता उपाय बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित भएको कांग्रेस संसदीय दलका नेता आङ दम्मेको टिप्पणी, एमसीसी अन्तर्गतका 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू, निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने, सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण राख्यो खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, अहिले देश सबैजसो प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीका पहाड़ी र हिमाली क्षेत्र बाहेक देशका धेरैजसो ठाउँमा पानी परेकोमा अहिले पनि विभिन्न ठाउँमा पानी परिरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा मौसम बदली सहित वर्षाको सम्भावना छ। भोलिदेखि 3 दिनसम्म नै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। पानी परेसँगै आज तराई मधेसमा चरको गर्मीबाट केही राहत मिलेको छ। आज पश्चिम तराईका केही ठाउँ बाहेक अन्यत्र तुलनात्मक रूपमा शीतल भयो। अहिले प्री मनसूनको अन्तिम समय चलिरहेको छ। यो समयमा पश्चिमी वायु सक्रिय भएकाले लगातार वर्षा भइरहेको हो। यस्तै नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक हो। आज 10 तारीक भइसकेकोले अब कहिले मनसून आइपुग्छ भन्ने चासो बढ़ेको छ। मौसमविदहरूले मनसूनको गति पछ्याउँदै नेपालको सीमा नजिकै आइसकेको बताइरहेका छन्। कहिलेसम्म मनसून भित्रिने सम्भावना छ भनेर साथी सम्झना महर्जनले जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहाललाई सोध्नु भएको छ।
5: मनसून भित्रने अथवा अनसेट हुनको लागि चाहिँ त्यसको लागि फेभरेबल कन्डिसनहरू चाहिँ मिट भएको हुनुपर्छ, डेभलप भएको हुनुपर्छ। हो त्यसलाई चाहिँ हामीले कन्टिन्युस रूपमा मोनिटरिङ गरिरहेको छौँ र त्यसमा जुन कन्डिसन फेभरेबल भएको अथवा मिट भएको अवस्थाले हेर्दाखेरि अबको एक दुई दिनमा चाहिँ देशको पूर्वी भूभागबाट चाहिँ मनसून भित्रने जस्तो देखिन्छ। यद्यपि अब यसको लागि चाहिँ अझै एक दुई दिनमा चाहिँ हाम्रो अपडेट मार्फत चाहिँ मनसून अनसेट भएको अवस्था के कस्तो रहनेछ, अनसेटको अवस्था के कस्तो रहनेछ भनेर हामीले अपडेट गराउँछौँ।
8: अहिलेको विकसित मौसम प्रणालीले चाहिँ के संकेत दिइरहेको छ?
5: अहिलेको विकसित प्रणाली भनेको चाहिँ विशेष गरी अहिले पानी परिरहेको अवस्था भनेको पश्चिमी वायुको जुन प्रभाव छ, साथसाथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। अनि यसले गर्दाखेरि नै पानी पर्दाखेरि पनि पश्चिमबाट चाहिँ बिस्तारै पानी पर्ने प्रणाली पूर्वतिर सर्दै गएको अवस्था,
8: जुन अहिले विकसित भइरहेको प्रणाली चाहिँ फेरि रोकिने र पानी पर्न चाहिँ कम हुने भन्ने प्रक्षेपणहरू पनि भइरहेछ नि।
5: पक्कै पनि आज र भोलिको कुरा गर्नु पर्दा आज र भोलिलाई चाहिँ देशको धेरैजसो स्थानहरूमा पानी पर्ने मध्यमसम्मकै वर्षा हुने सम्भावना छ भने पछिलाई चाहिँ त्यो अलिक कम हुने जस्तो देखिन्छ। र मनसुन भित्रिने प्रक्षेपण गरिरहँदाखेरि चाहिँ मनसुनले विशेष गरी चाहिँ अहिलेको अवस्थामा चाहिँ कोशी प्रदेशको केही क्षेत्रहरूलाई मात्र प्रभाव पार्नु भएकोले मनसुनले गर्दाखेरि पानी पर्ने अवस्था चाहिँ कोशी प्रदेशमा रहन्छ भने अन्य भूभागमा पश्चिमी क्षेत्रहरूतिर चाहिँ पश्चिम वायुको पनि प्रभाव रहेर पानी पर्ने सम्भावना रहन्छ।
8: के देखिन्छ अबका केही दिनको मौसम अवस्था?
5: आउने केही दिनको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ आज र भोलिको अवस्थामा लगभग देशको सबैजसो भूभागतिर पानी पर्ने जस्तो सम्भावना देखिन्छ। विशेष गरी चाहिँ त्यसको पहाड़ी भूभाग अथवा तराई क्षेत्रहरूतिर अलिकति बेसी पानी पर्ने, मध्यमसम्मको वर्षा हुने जस्तो देखिन्छ भने यो क्रम पर्सीको लागि चाहिँ अलिकति कम हुने जस्तो देखिन्छ। पर्सीमा चाहिँ आज र भोलिको भन्दा कम पानी पर्नेछ, फेरि एक दुई दिनपछि चाहिँ फेरि अलिकति पानी पर्न जस्ट आज र भोलिकै जस्तो अवस्था रहनेछ।
8: कस्तो खालको प्रक्षेपण चाहिँ भइरहेको छ? यसपालिको मनसुनको
5: त्यस्तो अवस्था रहने
8: कस्तो खालको प्रक्षेपण चाहिँ भइरहेको छ यसपालिको मनसुनको

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डलेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा
3: हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
1: अनुरोधक
4: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470-83438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ सात बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाढगंगालाई थप समृद्ध, आत्मनिर्भर र नागरिक मैत्री नगरका रूपमा विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख अरियालको भनाई। बाढगंगाको नीति तथा कार्यक्रम पारित। पुनः कोविड सुनिश्चित तथा दिगोपना अभियानलाई निरन्तरता दिनुपर्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख आचार्यको जोड। शिवराज पुणखोप सुनिश्चित तथा दिगोपना पारेका घोषणा। जनताको आवाज बुलन्द गर्ने उद्देश्यका साथ कपिलवस्तु संचार संस्थाको स्थापना भएको पूर्व अध्यक्ष नेउपानेको कथन। विगतका वर्षहरूमा संचार क्षेत्र मार्फत समाजमा पुर्याएको योगदान प्रशंसनीय रहेको तर्क। जबरजस्ती गर्ने मुद्दाका फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान जारी। र प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू। भारतबाट आयात हुने हाइड्रोजनको भाग स्वदेशकै उत्पादनले पुग्ने अपेक्षा।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: अब समाचार विस्तारमा। बाढगंगा नगरपालिकाले 1900 नगरसभाको पहिलो बैठकले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित गरेको छ। नगर प्रमुख चक्रपाणी अर्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बुधबार सम्पन्न नगरसभाबाट पारित भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। अब नगरसभाको दोस्रो बैठक आगामी असार 10 गते बस्नेछ, जसमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अर्यालले बाढगंगालाई थप समृद्ध, आत्मनिर्भर र नागरिक मैत्री नगरका रूपमा विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको बताउनु भएको छ। उहाँले बाढगंगा बिलेभ बाढगंगा अभियानलाई अझ प्रभावकारी बनाउँदै उत्पादन, रोजगारी, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास, डिजिटल सेवा तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
2: स्थानीय सरकार जनताको संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि हो। त्यसैले जनउत्तरदायी शासन, भ्रष्टाचार मुक्त प्रशासन, सुशासनयुक्त सेवा प्रभाव, सामाजिक सद्भाव, सभ्य सुसंस्कृत समाज निर्माण तथा नागरिकको जीवन स्तर उकास्ने अभियानलाई हामीले सर्वोच्च प्राथमिकतामा राखेका छौँ। यो आदर्शलाई मार्ग निर्देश सिद्धान्तका रूपमा आत्मसात गर्दै नागरिकको विश्वासलाई अझ मजबुत बनाउनु हामी सबैको साझा दायित्व हो।
0: सीमित स्रोत साधनका बावजूद जनअपेक्षा पूरा गर्दै गरे आगामी वर्षलाई उत्पादन, उद्यमशीलता, रोजगारी र विकासको वर्षका रूपमा अघि बढ़ाउने उहाँको भनाइ थियो। त्यसै गरी नगर उपप्रमुख रीता कुमारी चौधरीले नगरपालिकाले विगतमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रभावलाई अझ प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउनेतर्फ नीति तथा कार्यक्रम केन्द्रित रहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सामाजिक समावेशीकरण तथा बाल मैत्री, स्थानीय शासनलाई थप मजबूत बनाउने गरी कार्यक्रम समेटिएको उल्लेख गर्नुभयो।
3: सुशासन तथा संस्थागत विकास, नीति कानून न्याय तथा सुशासन, जनशक्ति विकास तथा सेवा प्रभाव, योजना अनुगमन तथा विकास व्यवस्थापन, वातावरण र विपद व्यवस्थापन, वन, श्रम, रोजगार तथा गरिबी निवारण, आन्तरिक आय, चुनौतीहरू, सम्भावना तथा आर्थिक रूपान्तरणका क्षेत्रहरू अगाडि ग्रामीण कार्यदित निष्कर्षमा चाहिँ यो विषयगत गर्न रूपमा राख्न चाहन्छु।
0: नगरवासीको जीवनस्तर उकास्ने र विकासको प्रत्यक्ष अनुभूति दिलाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँको भनाई थियो। पारित नीति तथा कार्यक्रममा एक घर एक धारा अभियान सम्पन्न गर्ने, अधुरा खानेपानीका योजना पूरा गर्ने, कृषि तथा पशुपालनको आधुनिकीकरण, पिपर अस्पतालको सेवा विस्तार, स्मार्ट विद्यालय अवधारणाको कार्यान्वयन, युवा रोजगारका कार्यक्रम, औद्योगिक ग्राम स्तरोन्नति, पर्यटन प्रवर्धन तथा वातावरण संरक्षणका कार्यक्रम विशेष प्राथमिकता दिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,89,92,73,000 रूपियाँ बराबरको बजेट ल्याएको छ, जसबाट सामाजिक विकास, पूर्वाधार, सुशासन, आर्थिक विकास तथा वातावरण तथा विपद व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पूर्णखोप सुनिश्चित तथा दिगोपन अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। बाल बालिकाको एउटा खोप मात्र छुटे पनि गम्भीर स्वास्थ्य समस्या निम्तन सक्ने भएकाले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको उहाँले बताउनु भएको छ। हिजो सेवराज नगरपालिका 5 स्थित सभा हलमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताउनु भएको हो। सो कार्यक्रममा शिवराज नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरिएको छ। नगर उपप्रमुख शिव कुमारी थारूले नगरलाई पूर्णखोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गर्नुभएको हो। नगरपालिकाका अनुसार एक वर्ष मुनिका 2016 23 महिनासम्मका 3,986, 12 23 महिनासम्मका 1,970 तथा 5 वर्ष मुनिका 9,708 जना बालबालिकाले आवश्यक हो प्राप्त गरेका छन्। त्यसै गरी शिवराज नगरपालिका ओडा नम्बर 1, 3, र 9 पुनः संस्थागत सुत्केरी युक्त ओडा घोषणा गरिएको छ। ती ओडाभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी सेवा लिएको आधारमा घोषणा गरिएको स्वास्थ्य शाखाकी संगीता परियारले जानकारी दिनुभएको छ। आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ। कार्यक्रममा नगरभित्र कार्यरत स्वास्थ्य चौकीका प्रमुखहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कपिलवस्तु संचार सहकारी संस्थाका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार विष्णु नेपालीले जनताको आवाज बुलन्द गर्ने उद्देश्यका साथ कपिलवस्तु संचार सहकारी संस्थाको स्थापना गरिएको बताउनु भएको छ। कपिलवस्तु संचार सहकारी संस्थाको 18 स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले संस्थाले विगतका वर्षहरूमा संचार क्षेत्र मार्फत समाजमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। पूर्वाध्यक्ष नेउ पानेले संस्थालाई आगामी दिनमा अझ उचाइमा पुर्याउन सबैको साथ सहयोग र प्रतिबद्धता आवश्यक रहेको औलाउनुभयो।
4: चुनौतीहरू पनि चित्रहरू है चुनौतीहरूको आफ्नो पनि यो संस्थाले अब हामी सबैको यो क्षेत्रका सम्पूर्ण चाहिँ जनमानस सबैको चाहिँ माया र विश्वासले गर्दा आज हामी यो संस्थालाई यो अवस्थामा चाहिँ पुगेका छौँ।
0: त्यसै गरी संस्थाका अध्यक्ष दोलक बहादुर पछाईले वर्तमान समयमा संचार माध्यमहरू थप चुनौतीपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो। उहाँले संचार संस्थाहरू सञ्चालन गर्न कठिन बन्दै गएको अवस्थामा कपिलवस्तु संचार सहकारी संस्थाले निरन्तर प्रगति गर्न सकोस् भन्ने कामना गर्दै सबैलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो। अध्यक्ष पछाईले संस्थाको विकास र निरन्तरताका लागि योगदान पुर्याउने सीआरए सदस्य विज्ञापनदाता श्रोता दर्शक कर्मचारी तथा शुभेच्छुक प्रति धन्यवाद व्यक्त गर्नुभयो।
5: अब हामी भोलि निकट भविष्यमै यस संस्थालाई कसरी अगाडि बढाउने, अब सबै ठाउँमा बन्द भइरहेको अवस्थामा यो संस्था भोलि बन्द गर्न नपरोस्, यसलाई अझै सशक्त रूपमा अगाडि बढाउनको लागि हामी सबैजना ठाउँबाट आफ्नो जिम्मेवारी आफ्नो दायित्व के हो, मैले यो संस्थामा बोली दिनुपर्ने भूमिका के छ भन्ने कुरामा सबैले आफ्नो गरेर यो संस्थालाई अगाडि बढाउनको लागि सबैबाट सहयोगको म अपेक्षा गरेको छु।
0: कार्यक्रममा सामुदायिक रेडियो तथा टेलिभिजन बुद्ध आवाजका व्यवस्थापक विश्वराज पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै बुद्ध आवाज संचार गिरिया झण्डै दुई दशकको यात्रा पूरा गर्न लागेको बताउनुभयो। उहाँले देशभरका धेरै संचार गिरिया आर्थिक तथा अन्य विभिन्न समस्याका कारण संकटमा परिरहेको अवस्थामा बुद्ध आवाज निरन्तर सेवा प्रवाह गर्दै अघि बढ़िरहेको दावी गर्नुभयो। आवाज विहीनहरूको आवाज भन्दै संस्थाले समाजमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै उहाँले संस्थाको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
2: यो संस्थालाई यहाँसम्म पुर्याउनका निम्ति धेरै मान्छेहरूले योगदान गर्नुभएको छ, धेरै सिया सदस्यहरूले यसमा आफ्नो सबै हिसाबको सहयोग पुर्याउनु भएको छ। म सबैलाई यस सामुदायिक रेडियो दूतावास र दूतावास टेलिभिजनका तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छु र आगामी दिनमा पनि सबैले साथ दिँदै अहिले मुलुकका थुप्रै संचार गतिविधिहरू बन्द भएको अवस्था छ, अझै पनि केही बन्द हुन सक्छन्, तर यो संचार गतिविधि निरन्तर अगाडि बढ्नेछ।
0: कार्यक्रममा संस्थाका कोषाध्यक्ष हरिप्रसाद पौडेल, सदस्यहरू ज्ञानराज भण्डारी, उमेश चन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो। संस्थाका उपाध्यक्ष सरोज खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य, पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, कर्मचारी तथा विभिन्न क्षेत्रका सरकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कपिलवस्तुको बाढगंगा चार गजेडामा अवस्थित कपिलवस्तु संचार सहकारी संस्थाले स्थापना दिवसका अवसरमा संस्थाको विगतको योगदानको समीक्षा गर्दै आगामी योजनाबारे समेत छलफल गरेको जनाएको छ। कपिलवस्तुमा अवैध रूपमा ओसार पसार गरिएका 3,400 चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ। शिवराज नगरपालिका 8 विष्णनपुर पत्थरदेहियादेखि पकड़ीतर्फ लाँदै गरेको भारतबाट भन्सार तथा क्वारेन्टाइन प्रक्रिया पूरा नगरी नेपाल भित्राइएका ती चल्ला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उडा प्रहरी कार्यालय चण्डौटका अनुसार दया पुल नजिक नियमित चेकजाँचका क्रममा शंकास्पद रूपमा ल्याउँदै गरेका चल्ला बरामद गरिएको हो। यूपी 4748 र यूपी 55 एपी 6109 तथा लु 12 P 7037 नम्बरको मोटरसाइकल मार्फत चल्ला ओसार पसार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। अवैध चल्ला ओसार पसार भइरहेको विषय सूचनाका आधारमा प्रहरी चौकी वीरपुरका प्रहरी नायब निरीक्षक उदय डागी सहित उडा प्रहरी कार्यालय चन्द्रटाबाट खटिएको प्रहरी टोली तथा सादा पोसाकका सुरक्षाकर्मीहरूको संयुक्त रूपमा निगरानी बढ़ाइएको थियो। सोही क्रममा दया पुल क्षेत्रमा गरिएको चेकजाँचका बेला चल्ला फेला परेका हुन्। कपिलवस्तुको सुठौली भन्सार कार्यालयमा कार्यालय प्रमुखमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कपिलवस्तुको महाराजगंज नगरपालिका 2 गैडा हवा निवास 41 वर्षीय दिलीप कुमार चौधरी विरूद्ध सुठौली भन्सार कार्यालयले जाहेरी दिएको थियो। जाहेरीमा चौधरीले कार्यालय प्रमुख किरण विष्टको कार्यकक्षमा प्रवेश गरी अमर्यादित व्यवहार, गाली गलौज तथा हातपात गरेको उल्लेख गरिएको छ। प्राप्त भएपछि घटनास्थल सुठौली भन्सार कार्यालय स्थित कार्यालय प्रमुखको कार्यालय कक्षाबाटै चौधरीलाई प्रहरी टोलीले पक्राउ गरेको थियो। पक्राउ पर्छ प्रस्थान गरी नियन्त्रणमा लिएका चौधरीमाथि थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहावाबाट सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा तथा नैतिकता विरूद्धको कसुर सम्बन्धी मुद्दामा 7 दिनको म्याद थप अनुमति लिए अनुसन्धान भइरहेको छ। जबरजस्ती करणी उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई कपिल वस्तु प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बुद्धभूमि नगरपालिका ओडा नम्बर 10 मौजा धनकौलिया बस्ने 45 वर्षीय नूर मोहम्मद मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मुसलमान विरूद्ध गत जेठ 6 गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको थियो। उक्त घटना लगत्तै उनी फरार रहँदै आएका थिए। फरार प्रतिवादी मुसलमानको खोजी कार्य गर्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट प्रहरी टोली परिचालन गरिएको थियो। खटिएको उक्त प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा उनलाई जेठ 23 गते फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका मुसलमानलाई हिरासतमा राखी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले अदालतको अनुमति लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुबाट सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका प्रतिवादी मुसलमानलाई थप अनुसन्धानका लागि जेठ 25 गते जिल्ला अदालत कपिल वस्तुमा पेश गरिएको थियो। अदालतबाट 7 दिनको म्याद थप गरी उनीमाथि इलाका प्रहरी कार्यालय गोरीसिङ्गीले विस्तृत अनुसन्धान गरिरहेको छ। रूपन्देहीका सबै स्थानीय तहले महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नदीजन्य पदार्थको अभावमा बुटौल गोरीसिङे सड़क आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको खुम्ती बैठकले आर्थिक वर्ष 2083-84 समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य पदार्थ सामग्री उपलब्ध गराउने निर्णय गरेको हो। जिल्ला समन्वय समिति रूपन्देहीको आयोजनामा जिल्लाका स्थानीय पालिकाहरू बीचको 30 औं खुम्ती बैठकमा नदीजन्य पदार्थको अभाव निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका विषयले निर्माण आयोजना प्रभावित भएको र निर्धारित मितिमा काम गर्न समस्या भइरहेको विषयमा छलफल गरिएको थियो। देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले जिल्ला समन्वय समितिको आयोजनामा हुने खुम्ती बैठकले गर्ने निर्णय कार्यान्वयन हुँदा नहुँदा समस्या उत्पन्न भएकाले निर्णय कार्यान्वयनमा जोड़ दिनुभयो। बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकारी दीपक गेवालीले यो वर्ष नदीजन्य पदार्थ ठूला योजनालाई दिने अवस्था नरहेको भन्दै यसलाई क्रमगत आयोजनाका रूपमा नगरसभामा लैजाने प्रक्रिया अगाडि बढ़ेको बताउनु भएको छ। उहाँले नदीजन्य पदार्थको 10 वटा टेण्डर आह्वान गरिएको तर निर्माण व्यवसायीले दर रेटको कारण देखाएर बिडिङ नगरेको नदीजन्य पदार्थ ठूला आयोजनालाई दिन नसकेको बताउनु भएको छ। प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पायलट परियोजना शुरू गरिएको छ। बुटोल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारिम चौर प्युठानमा हाइड्रोजन उत्पादन शुरू गरेको हो। नवीकरण जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत अपघटन प्रक्रिया मार्फत हरित हाइड्रोजन उत्पादन गरिएको कम्पनीका प्रतिनिधि प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य सरकार अन्तर्गतको विदेश राष्ट्रिय मण्डल तथा विकास कार्यालय मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको बुटल पावर कम्पनीले जनाएको छ। हरित हाइड्रोजनले यातायात उद्योग मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण सहित प्रत्यक्ष विद्युतीकरण कठिन हुन सक्ने क्षेत्रमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सरकारले हेटौडामा 2.5 मेगावाट क्षमताको हरित हाइड्रोजन पायलट परियोजना अघि बढ़ाउने योजना अघि सारेको अवस्थामा प्युठानमा पनि हरित हाइड्रोजन पायलट परियोजना सञ्चालन हुनाले भारतबाट आयात हुने हाइड्रोजनको माग स्वदेशकै उत्पादनले धान्ने अपेक्षा गरिएको छ। बाँकीको नेपालगंज स्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले हिजो पोखरा महानगरपालिका आठ सिर्जना चोकबाट 43 वर्षीय जितेन्द्र थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार बाँकी जिल्ला अदालतबाट ठगी कसुरमा पक्राउ पूर्जी जारी भएका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थापालाई नियन्त्रणमा लिएको हो। बर्दियामा गत साउनेता जेठ 26 गतेसम्म वन्यजन्तुको आक्रमणमा परि 11 जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा चितुवाबाट 8, पाटे बाघबाट 2, हात्तीबाट 1 गरी 11 जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ। सोही अवधिमा चितुवाबाट 13 र गैराबाट 2 गरी 15 जना घाइते भएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले जानकारी दिनुभएको छ। गत आर्थिक वर्ष 2081-82 चारजना चितुवा, एक गैडा र एकजना हात्तीको आक्रमणमा परि मृत्यु भएको थियो। डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले 6 समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको थियो। लमै नगरपालिका 9 च्याउखोला नजिक पूर्व पश्चिम महेन्द्र राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एक आपसमा ठोकिँदा 5 घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु 1K5498 नम्बरको ट्र्याक्टर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको 2946494 नम्बरको कार ठोकिएर दुर्घटना भएको हो। पाल्पा अस्पतालमा रेबिज विरूद्धको एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि निशुल्क खोप सेवा प्रभावित भएको छ। खोपको मौजदात सकिएसँगै अस्पतालले उक्त सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष अजय कर्मचारीका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रूपन्देहीबाट प्राप्त हुँदै आएको एन्टी रेबिज भ्याक्सिन विगत 3 महिनादेखि उपलब्ध हुन सकेको छैन। आपूर्ति समस्या आएपछि अस्पताल विकास समितिले करिब 1,00,000 रूपियाँ बराबरको खोप खरिद गरी सेवा गराईलाई निशुल्क सेवा उपलब्ध गराउँदै आएको थियो। स्वास्थ्य कार्यालय गुल्मी र मसिकोट नगरपालिकाको आयोजनामा संचालित परिजन स्वास्थ्य रूग्णताको एकीकृत पहिचान तथा व्यवस्थापन शिविरमा 105 महिलाले स्थान तथा पाठ्यघरको परीक्षण गराएका छन्। उडा गाउँ स्वास्थ्य चौकीमा आयोजित शिविरमा पाठीघरको मुखको क्यान्सर परीक्षण, स्थान क्यान्सर परीक्षण, पाठीघर खस्ने समस्याको पहिचान तथा उपचार प्रस्तुति, फिस्टुलाको पहिचान तथा उपचार, प्रजनन, स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा तथा निशुल्क औषधि वितरण गरिएको थियो। गुल्मीमा 54.36% नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। सामाजिक सुरक्षा अन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ़दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि शुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म यहाँ 1,34,002 स्वास्थ्य बीमा गराएका छन्। यिनै खबर सँगै हामी साँझ 7 बुध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बाढगंगालाई थप समृद्ध, आत्मनिर्भर र नगर मैत्री नागरिक मैत्री नगरका रूपमा विकास गर्ने लक्ष्य सहित नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख अर्यालको भनाई। बाढगंगाको नीति तथा कार्यक्रम पारित। पूर्णखोप सुनिश्चित तथा दिगोपना अभियानलाई निरन्तरता दिनुपर्ने जिल्ला समन्वय समिति कपिल वस्तुका प्रमुख आचार्यको जोड़। शिवराज पूर्णखोप सुनिश्चित तथा दिगोपना पारेका घोषणा। जनताको आवाज बुलन्द गर्ने उद्देश्यका साथ कपिल वस्तु संचार संस्थाको स्थापना भएको पूर्वाध्यक्ष नेउपानेको कथन। विगतका वर्षहरूमा संचार क्षेत्र मार्फत समाजमा पुर्याइएको योगदान प्रशंसनीय रहेको तर्क। जबरजस्ती गर्ने मुद्दाका फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान जारी। र प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू। भारतबाट आयात हुने हाइड्रोजनको माग स्वदेशकै उत्पादनले पुग्ने अपेक्षा। हवस् त, एफएम ब्यान्डको 99.2 MHz वेबसाइट www.budapest.com हाम्रो पात्र र बुदापास्ट मीडियाको जबरजस्ती गर्ने मुद्दाका फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान जारी। र प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू। भारतबाट आयात हुने हाइड्रोजनको माग स्वदेशकै उत्पादनले पुग्ने अपेक्षा।

0: का लागि रेडियोको दावा सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससीमलाई धन्यवाद दिँदै शोभा पनि बिदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बारदिंगा 7 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा चर्को बहस, प्रतिपक्षको कड़ा आपत्ति, सीमा विवादमा सरकारको स्पष्टीकरण, लिपुलेख कालापानी नेपालको अभिन्न अंग रहेको सरकारको भनाई।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
0: कांग्रेस महाधिवेशन तयारीमा सदस्यता अध्यावधिक नगर्ने, जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने, आर्थिक विधेयकमा चलखेलको आरोप, भ्रामक रहेको अर्थमन्त्रीको दावी।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो, सबै राष्ट्रको हितमा छ।
0: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण, रोग नियन्त्रणका उपाय अपनाउन विज्ञको सुझाव, देशभर 25,00,000 किसान सूचीकरण प्रणालीमा आबद्ध।
3: रियल किसान हो भनेर एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन।
0: र एसिया कप सपना अधुरै, थाइल्याण्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मञ्च जस्तो बन्दै गएको देखिन्छ।

0: संचारका समस्याभन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
1: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति दशकजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्या कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
2: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
1: प्रधानमन्त्री शाहले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
2: नेपाल इण्डिया बाउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
1: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारतका विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। उहाँले आफ्नो भारत भ्रमण दुई देशबीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमाथि प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
3: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
1: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरूद्ध अन्त्य हुने रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउन हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
4: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
1: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजमाथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालेर आधारहीन आरोप लगाएको बताउनुभयो।
5: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेकै 5-6 कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पानालाई हजुरहरूको विधेयकमा टाँसिरहेको छ ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी सुरु भयो।
1: चैतेधानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैतेधान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैतेधानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएनसँग भन्नुभयो,
6: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहिँ विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता। त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ, अर्थात् लाग्ने गर्छ। 1-2 दिनमै बाली नै सखा, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखा पारिदिन्छन्।
1: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
6: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश प्राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनलाई परीक्षा पत्र जारी गरिन्छ। परीक्षा पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो त्यसलाई आबद्ध गरिन्छ नि, त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको छ, जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
1: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रीमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
0: सन्तोषी रावल हुम्लाको दक्षिणी भे खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
8: स्याउका बुट्टाहरू पनि हाम्रा त अब सबै सुकेर त्यस्तै त्यहाँलाई पात भइसक्यो। खडेरी परिया त गएको हामी त गराउँदै बोल्नु निम्न हटेर आएको र अहिले हामीहरू क्या गरी पालिने हौ।
0: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
13: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपका साउरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपायलाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदाञ्चुली गाउँपालिका दुई हवघरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रूख र बोट बिरूवा समेत सुक्न थालेका छन्।
8: खातिक बाली भन्दा त केही रहेन होइन, कोदिया बखै छरेको छ, उम्रदै नउम्रेर सुकिसक्यो, गाउँ बाली त अलि अलि भए पनि नभए पनि लगी अब त्यो चिपचाप गरिसक्यौँ, खानालाई लगेन दुःख हुने भयो, अरू के गर्ने पानी लगाउने ठाउँ गयो अलिअलि हुन्थ्यो, अब भुवा फाटा गड्डा हो हाम्रो आकाशका भरको पानीका भरले, ठुला ठुला अब स्याउका बुट्टाहरू पनि हाम्रा त अब सबै सुकेर त्यस्तै त्यहाँलाई पात भइसक्यो।
13: जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारीक अर्थात जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ।
14: जस्तै कुनै सिस्टम यहाँबाट पास भयो, यहाँ पानी परेन भने यहाँबाट पास भएर अर्को ठाउँमा जाँदाखेरि त्यहाँ जलवाष्पयुक्त हावा भेट्यो भने चाहिँ उक्त सिस्टमले पानी पार्ने गर्दछ होइन। अब यो प्री मनसुनमा चाहिँ लगभग यस्तो नै यो खण्डित वर्षाको सम्भावनाहरू धेरै हुन्छ कि, त्यही भएर पनि यो जुन यो पश्चिमी भूभागमा छ नि त्यो ती स्थानहरूमा चाहिँ पर्याप्त जलवाष्पयुक्त हावाहरू छैन, अहिले चाहिँ अलिक सुक्खा सुक्खा नै देखिन्छ यो पश्चिमी भूभागहरूमा।
13: हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघेता उल्लेखनीय वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा भित्र्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
15: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
0: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
2: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
3: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
2: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
4: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
1: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
3: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
5: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन। लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ। ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
8: फेरि मन्त्रालय गरेर त्यसरी चाहिँ गरेको छैन। मैले
9: सभापति भएपछि
8: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने निर्देशन दिने समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
9: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ।
8: त्यो छैन, होइन। अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन।
9: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरो हुने हो कि भन्ने त्यो पनि डर।
8: अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो, सामान्य प्रधानमन्त्रीजीको स्पिरिट पनि त्यही हो। एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरेको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
9: प्रधानमन्त्रीजीले पनि बोलाउनु भयो छलफलको लागि, सांसदसँग भेटेको त भइ नै हाल्यो, तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छ।
8: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु, सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन।
9: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त? अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ, अब चाहिँ के नगरी नहुने हो छिटो छिटो?
8: अब हामीले चाहिँ पहिल्यै उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो, त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइराखेको छ, होइन। यो अन्तिम चरणमै छ। त्यसमा अब हामीले पनि धेरै इनपुट दियौँ, त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौँ। त्यो
9: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु?
8: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियमितकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो। किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्, सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ, त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, चौविसै घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको।
9: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिराखेको छ?
8: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ, अब परिषद आफैले सबै काम गर्ने होइन, ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ होइन। सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
9: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
8: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन। मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त। सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन। यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम हुन्छ, घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ।
9: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
8: सबै हो। सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या, त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पर्यो, सड़क प्रयोगकर्ता पर्यो। सड़क प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक होइन, व्हील चेयर चालक सबै पर्यो नि त। त्यो भयो अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कडा भन्दा कडा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा।
9: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ तपाईँहरू?
8: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति 10 गजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मोहालेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: gentlemen, may I have your attention, please? 3, 2, 1.
1: Maybe 9.6 Friction Love Station Radio.
2: Radio Buddha Avaaz.
3: यति बेला साँझको 8 बज्यो
4: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। संसद नजाने प्रधानमन्त्री बालेनको विवादित अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको जवाब, संसदको अवरोध हट्यो, कांग्रेसको बोलीमा सत्तारूढ़ दलले ठोके टेबल, मुर्दा शान्ति शब्दमा भने आपत्ति, विभेद नगर्न सभामुखलाई हर्कको सुझाव।
5: सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दस गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
6: घुम्ने मेचमाथि त्योभन्दा उताको शब्द मैले बिर्से अहिले सभामुख।
7: त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ।
4: करका दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अर्बौं नोक्सानी पुर्याएको आरोप, जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई अर्थमन्त्री वाग्लेको आग्रह, बुटलमा कर्मचारीसँग मिलेर साउले नै चोरे आफ्नै पसलको सुन, नक्कली भूटानी शरणार्थी मुद्दाको नियमित सुनवाई शुरू, आज नभएकाले हेर्दा हेर्दैमा छिट्टै आदेश आउने। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति सच्याउन प्रधानमन्त्री बालेन्द्र शाहले अटेर गर्नुभएको छ। गत जेठ 17 गतेदेखि निरन्तर संसद अवरोध गर्दै आएका विपक्षी दलहरूको माग प्रधानमन्त्री शाहले अस्वीकार गरिदिनु भएको छ। उहाँ यस विषयमा संसदमा उपस्थित हुनुभन्दा पनि अनुपस्थित हुँदै आउनुभएको छ। संसद अवरोधकै बीच सिंहदरबार स्थित संसदमा अकस्मात उपस्थित भएर जवाफ दिने क्रममा विवादित अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री बालेनलाई चौतर्फी विरोधले समेत प्रभावित पार्न सकेन। हिजो संसद बैठकमा विपक्षी दलहरूले मौन धारण समेत गरे, तर सभामुख ढोल प्रसाद अर्याल प्रधानमन्त्री बालेनलाई संसदमा उपस्थित गराउन अक्षम हुनुभएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको पहलमा आज परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाफ दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेनको अभिव्यक्तिको बचाउ गर्नुभएको छ। सीमा सम्बन्धी गम्भीर विषयमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको पुरानै जवाफ दोहोर्याउनुभयो। सीमा विवादमा तेस्रो देशको समानताबारे प्रधानमन्त्री बालेनको अभिव्यक्ति भारत पुगेर सच्याउनुभएका परराष्ट्र मन्त्री खनालले नक्साङ्कन हुन बाँकी रहेका क्षेत्र बाहेक 10 गजा अतिक्रमणको समस्या विद्यमान रहेको जवाब दिनुभएको छ।
2: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
1: परराष्ट्र मन्त्री खनालको जवाब चित्त बुझ्दो नभएको भन्दै विपक्षी दलहरूले त्यसलाई अस्वीकार गरेका छन्, तर संसदको अवरोध भने खोलेका छन्। प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई ढाकछोप गर्ने गरी परराष्ट्र मन्त्रीले जवाब दिएको भन्दै विपक्षी दलहरूले प्रश्नमाथि प्रश्न उठाएका छन्। उनीहरूले प्रधानमन्त्री बालेन र सभामुख डोल प्रसाद अर्याललाई समेत घोषपेट शैलीमा टिप्पणी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री शाहलाई संसद नचाहिए पनि प्रतिपक्षीहरूलाई संसद चाहिएको बताउनु भएको छ। सत्ता पक्ष शान्त र प्रतिपक्ष आक्रमणकारी रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उहाँले उदाहरणका रूपमा मुर्दा शान्ति शब्द प्रयोग गर्नुभएको छ। उहाँले यो पटकको संसदको दृश्य बिर्सनै नसकिने रहेको उल्लेख गर्नुभएको छ।
3: मुर्दा शान्ति भन्छ नि, भिड त धेरै छ, तर सत्ता पक्ष अत्यन्त शान्ति। अब यो उदाहरण दिउँ भने नराम्रो हुन्छ कि जस्तो डर पनि लागेको छ। सभाजी फेरि हामीलाई तुरन्तै रुलिङ गरिदिइहाल्नुहुन्छ। तै पनि भन्छु, त्यो उदाहरणै दिन सकिन्छ। मुर्दा शान्ति भन्छ नि, भिड त धेरै छ, तर सत्ता पक्ष अत्यन्तै शान्त, प्रतिपक्ष आन्दोलित, अनि जय समाजीज्यू यो देखिएको यो चोटिको बिर्सनै नसकिने झाँकी। सभामुखज्यूले संसदको मर्यादालाई कायम राखिदिनु पर्दथ्यो, राख्ने कोशिश गर्नुभयो होला, तर हामीलाई त्यस्तो महसुस भएन। घुम्ने मेचमाथि त्योभन्दा उताको शब्द मैले बिर्सेँ। अहिले सभामुख सम्झना आइराखेको छैन, त्यो कविता मलाई याद आइराखेको छ। म सभामुखज्यू मार्फत अन्तिममा एउटा कुरा भन्दै मेरो कुरा टुङ्ग्याउँछु
1: उहाँले घुम्ने मेचमाथिको कविता उद्धृत गर्दा रासोपा सभापति रवि लामिछाने सहित रासोपाका सांसदले समेत टेबल ठोके, तर मुर्दा शान्ति रासोपा सांसदले हटाउन माग गरेका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टीको 182 नम्बर छ, हामी संयमित छौ, यो कुरामा हामी जिम्मेवार पनि छौ, तर यहाँ हामी मुर्दा लास बन्न आएको होइन, मुर्दा शान्ति बन्न आएको होइन। कुन विषय बोल्ने कुन विषय नबोल्ने हामीलाई थाहा छ, हामी संयमित हुन चाहन्छौ। यहाँ हामी सदनको चिर हरण गरेको हेर्न आएको होइन, 35 वर्षदेखि बेसिपीको बोझ बोकेर नागरिकको चिर हरण भएको चाहिँ हामी मेटाउन आएको हो। चिर हरण, संसदको चिर हरण भन्ने शब्द र सत्ता पक्षका 182 जना सांसदलाई जुन मुर्दा शान्ति भनेर मुर्दाको स्वरूप दिएको छ, यो आपत्तिजनक छ, यो रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु।
1: नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण मान्य नहुने बताएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनुभयो।
5: त्यो स्पष्टीकरण चाहिँ परराष्ट्र मन्त्रीले दिने होइन, किनभने त्यो वक्तव्य परराष्ट्र मन्त्रीले दिएको होइन, त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर म किन यो संसदमा यो रोस्टममा फेरि आउन चाहनुहुन्न, किन उहाँले निरन्तर रूपमा यो रोस्टमको यो सभाको उहाँले उपेक्षा गरिरहनु भएको छ।
1: अर्को प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश समालले प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो।
6: प्रधानमन्त्रीज्यूले अभिव्यक्त गर्नुभएको जुन गम्भीर राष्ट्रघाती जी शब्दहरू छन् त्यसलाई संसदको रेकर्डबाट हटाइयोस्।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर साईले प्रधानमन्त्रीको अभिव्यक्ति मन्त्रीहरूले सच्याउनु पर्ने कस्तो अवस्था आएको भनेर सुनाउनुभयो।
7: नेपालको राजनीति इतिहास मात्र होइन विश्वको राजनीति इतिहासमा सायद पहिलो पटक यस्तो अवस्था देखिएको छ जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भू राजनीतिक त्रुटिलाई मन्त्रीहरूले सच्याउनु पर्ने परिस्थिति आयो। सामान्यतया जिम्मेवार र परिपक्व शासन अवस्थामा यसको ठिक उल्टो हुन्छ। त्यो व्यवस्थामा मन्त्री सांसद वा अन्य पदाधिकारीबाट कुनै त्रुटि भए प्रधानमन्त्रीले अभिभाव तत्व ग्रहण गर्दै त्यसलाई सच्याउँछन्, राष्ट्रिय धारणा स्पष्ट पार्छन् र मुलुकलाई एकीकृत दिशामा अघि बढ़ाउँछन्। तर दुर्भाग्यवश आज हामीले त्यसको विपरीत अवस्था देखिरहेका छौं।
1: रोस्टममा बोल्न नदिएपछि वेल घेराउ र नाराबाजी गरेको श्रम संस्कृति पार्टीले संसदभित्र विभेद भएको बताएको छ। सभामुख विरूद्ध नारा लगाएको छ। बोल्न दिए उहाँले संसदको गरिमा जोगाउने जिम्मेवारी सभामुखको हुने सम्झाइदिनु भएको छ।
8: यो सदनलाई यसको गरिमा बचाइराख्ने हो भने सभामुखज्यूको सबभन्दा प्रमुख भूमिका हुन्छ। सरकारलाई मर्यादित तरिकाले जिम्मेवार भएर चलाउने हो भने प्रधानमन्त्रीज्यूको त्यसपछिको तपाईँको भूमिका रहन्छ। त्यसपछि मात्रै हामी आउँछौँ। यो चिज छ र यहाँहरूलाई अब यो बोल्न पाउनका लागि हामीले चाहिँ के अरे होइन नाराबाजी गर्नु पर्यो। आगामी दिनमा यस्तो नहोस् भन्दै हाम्रो कारणले श्रम संस्कृति पार्टीको कारणले यो आजको सदनको कार्यवाहीमा पर्न गएको अलिकति असुविधा थोरै थियो होला प्रति हामी चाहिँ के अरे क्षमा पनि माग्छौं। तर सभामुखको तर्फबाट त्यो खालको तपाईँको चाहिँ के अरे व्यवहार हामीलाई आगामी दिनमा नहोस्।
1: सभामुख डोल प्रसाद आर्याले सांसदहरूको चौतर्फी दबावका बीच पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न सक्नु भएको छैन। सभामुख अर्यालमाथि सरकारको छायामा परेको आरोप लागिरहेको छ। तथापि प्रधानमन्त्री स्वयं उपस्थित नभए पनि परराष्ट्र मन्त्रीले दिएको जवाफका आधारमा विपक्षी दलहरू संसदको बाँकी कार्यवाही अगाडि बढ़ाउन सहमत भएका छन्। यससँगै लामो समयदेखि अवरूद्ध संसदको गतिरोध हटेको छ र संसद सुचारू भएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
9: अनि मोदीले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई आग्रह गर्नुभएको छ। जथाभावी संसदीय छानबिन के संसद यति सस्तो भयो संसदीय छानबिन भन्नलाई आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री वाग्लेको यो भनाई हो। करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलले अर्थमन्त्री वाग्लेकै राजीनामा माग गरिरहेका छन्। आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुने माग उनीहरूले राखिरहेका छन्। यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्याएको आरोप लगाउनु भएको छ। काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणको नियमित सुनवाई शुरू भएको छ।

0: नागरिकलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउन रकम उठाएको प्रकरणको मुद्दामा आजदेखि नियमित सुनवाई शुरू भएको हो। ठगी लिखत कृत्य र राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, भूटानी मानवाधिकारवादी नेता टेकनाथ रिजाल सहित 36 जना प्रतिवादी छन्। जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनवाई शुरू भएको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। अदालत प्रशासनका अनुसार आज नभ्याएकाले भोलिका लागि हेर्दा हेर्दैमा राखिएको हो। जेएनजी आन्दोलनले कागजातहरू जलेका कारण पुनः प्राप्ति गर्न लामो समय लागेर सुनवाई ढिलो शुरू भएको अदालतका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। बुटवलको अमरपथको तिनाउ सुनचाँदी पसलमा गत जेठ 17 गते राति चोरी भएको पसल संचालक र कर्मचारीकै संलग्नतामा चोरी भएको पाइएको छ। घटनाबारे एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल संचालक दीपक सेन्चुरी र कर्मचारी नवीन विकको संलग्नता पुष्टि भएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले जानकारी दिनुभयो। चोरी भएको मध्ये 5 तोला सुन र 25 तोला चाँदी दीपकको घरबाट बरामद भएको साईले बताउनु भएको छ। पसलका संचालक दीपक सेन्चुरीले करिब 70 तोला बराबरको सुनका गहना र काँचो सुन चोरी भएको प्रहरीलाई बताएका थिए। रातको समयमा पसलको च्यानल गेटको ताला खोलेर सटरलाई 1 फुट माथि तानेर चोर भित्र पसेको सुन र गहना राखिएको लकरको तालालाई करिब 50 वटा फरक फरक चाबी प्रयोग गरेर लिएर गएको पाइएको थियो। चोरी हुँदाको समयमा पसल संचालक दीपक सेन्चुरी पोखरा गएको प्रहरीलाई बताए पनि अनुसन्धानबाट उनी बुटवलमै खुलेको छ। पसलको सीसीटीभी क्यामेरा बिग्रेको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको प्रहरीको अनुमान थियो। चोरीको घटना जेठ 17 गते राति भए पनि दीपकले आफू पोखराबाट फर्किँदै गरेको बताएर सोमबार साँझ अबेर प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए। गत वर्ष असार 24 लेदने खोलामा आएको बाढ़ीले क्षति पुर्याएको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तथा मरमत तीव्र गतिमा अगाडि बढ़ाइएको छ। बाढ़ीका कारण भोटेकोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँध स्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत गतिमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याखोवाका अनुसार बालुवा थिग्राउने पोखरीमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेडरेस सुरुङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न भएको छ। बाजुराको लामपाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। बाजुरा र हुम्लाका स्थानीय बीच हिमाली गाउँपालिका 3 लामपाटामा विवाद र झडप भएको 2 सातापछि सरकारले अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सदरमुकाम मार्तडीबाट आज संयुक्त सुरक्षा टोली त्यसतर्फ गएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालु आर्थिक वर्षभन्दा करिब 2 अर्ब बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौजदात बढ़ेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढ़ाएकाले करिब 38 अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले जानकारी दिनुभयो। अमेरिका इजरायल इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा देखा परेको छ। जारी युद्धका कारण विश्वका सबैभन्दा कमजोर र गरीब समुदायमा चरम खाद्य संकटतर्फ धकेलिने खतरा बढ़ेको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले जनाएको छ। वर्ल्ड फूड प्रोग्रामका कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्कूले कुराकानीमा युद्धको प्रभावले लाखौं मानिसलाई गम्भीर भोकमरीको अवस्थामा पुगेको र युद्ध तत्काल अन्त्य नभई अवस्था भयावह हुने बताएका हुन्। फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको संस्करणको उद्घाटन समारोह मेक्सिकोको सिटी स्थित ऐतिहासिक स्टाडियो अस्टेकामा आयोजना हुँदैछ। उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको आकर्षक प्रस्तुति रहनेछ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: भनिन्छ नि नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खाता खोल्दिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग बैंक गएर जम्मा गरायो समयसँगै हुर्किदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
4: दिदी म पनि बाह्रै वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै दस वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
5: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
5: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
7: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
10: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री जीवन भण्डारी
11: नेपाली कांग्रेसको इतिहासमा विगतलाई फर्केर हेर्ने हो भने कतिपय स्थापित नेताहरू परिवर्तन र आधुनिकताको विपक्षमा उभिएको पाइन्छ हिजो तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला निकट कतिपय हस्तीहरूले हुँदै हुँदैन भनी रोक्न खोज्दा खोज्दै पनि विशेष महाधिवेशन शानदार रूपमा सम्पन्न भएकै हो आज तिनै पुराना नेताहरूले हुँदैन र मान्दैनौ भन्दै देशभर ह्विप जारी गर्दा गर्दै पनि क्रियाशील सदस्यता अध्यावधि गर्ने महाअभियान तल्लो तहका कार्यकर्ताहरूको उत्साहजनक सहभागिताका साथ सम्पन्न हुँदैछ यसले के पुष्टि गर्छ भने अब कांग्रेसभित्र पुरातनवादीहरूको पछि लागेर होइन बेलैमा बुद्धि पुर्याएर प्रविधिको रफ्तार समात्ने पार्टीको पुरानो र परम्परागत शैली परिवर्तन गर्न चाहने र युवाहरूलाई साथ दिनेहरूको संख्या धेरै हुँदै गइरहेको छ पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अध्यावधिक र विशिष्ट पहिचान अर्थात एनसीआईडी लिने कार्य देशभरि अत्यन्त उत्साहजनक र तीव्र रूपमा अगाडि बढ़िरहेको छ पार्टीका विभिन्न दुर्गम तथा स्थानीय तहहरूबाट प्राविधिक कठिनाई र समय अपुग भएको गुनासो आएपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यता अध्यावधि गर्ने समयावधि जेठ 28 गते राति 12 बजेसम्मका लागि अन्तिम पटकका लागि भनेर समय थपेको छ यो तोकिएको समय सीमाभित्र जसले आफ्नो सदस्यता अनलाइन प्रणालीमा दर्ता गराउँछ उही मात्र आगामी 15 महाधिवेशनमा सहभागी हुन योग्य हुनेछ समय घर्किसकेपछि रोएर कराएर वा केन्द्रीय कार्यालयमा धरना वा नाराबाजी गरेर कतै सुनवाई हुनेवाला छैन त्यसैले गोजीका क्रियाशील सदस्यता देखाएर पार्टी कब्जा गर्ने रणनीति बुनेका नेताहरूका पछि लाग्ने कार्यकर्ताले बेलैमा सदस्यता नवीकरण नगरे पछि पछताउनु पर्ने अवस्था पनि आउन सक्छ अहिले कांग्रेसभित्रका केही असन्तुष्ट समूहहरूले अनलाइन प्रणाली मार्फत अध्यावधि गर्नेहरूको संख्या विगतको कुल क्रियाशील सदस्यता अर्थात करिब 8.5 लाख भन्दा कम भयो भन्दै सस्तो टिप्पणी गरिरहेका छन् तर यो टिप्पणी गर्नेहरूले बुझ्नुपर्ने कडा यथार्थ के हो भने विगतमा नेताहरूले अध्यारो कोठामा बसेर अरूको नाममा आफै फारम भरिदिँदा देखिने फर्जी संख्या भन्दा कार्यकर्ता आफै सचेत भएर अनलाइन फारम भर्दा संख्या केही कम हुनु स्वाभाविक र यथार्थ पनि हो। तर पनि अहिले 5 लाख भन्दा बढ़ीले क्रियाशील सदस्यता अध्यावधि गरेको पाइएको छ। यो आफैमा अत्यन्त उत्साहजनक सहभागिता हो। विगतमा सदस्यहरूको नाम बाहेक केही नरहेको कांग्रेसमा डिजिटल प्रणालीले कांग्रेसका सदस्यको मुख्य मुख्य विवरणहरू चुस्त दुस्त पारिदिएको छ। जसले प्रविधिको प्रयोग गरेर आफ्नो विवरण पेश गरे उनीहरू नै कांग्रेसका वास्तविक र जीवन्त कार्यकर्ता हुन् भन्ने प्रमाणित भएको छ। अर्कोतर्फ अहिले समय थपिँदा समेत अनलाइन फारम भर्न अगाडि नसर्नेहरू विगतमा पनि आफै खटेर सदस्यता लिएका कार्यकर्ता रहेनछन् भन्ने छर्लङ्ग भएको छ। यसले विगतका महाधिवेशनहरूमा नेताहरूले आफ्नो गुट बलियो बनाउन अरू कसैको नाममा आफै पैसा बुझाएर खड़ा गरिदिएका नक्कली सदस्यहरूको खेतीपातीलाई जरेदेखि उखेलिदिएको छ। विगतमा पार्टी कब्जा गरेर बसेका र गुठगत स्वार्थ बाहेक देश र पार्टीको आधुनिकीकरणमा कहिल्यै चासो नदिनेहरूले यस डिजिटल प्रणालीमाथि विवाद गर्नुको अब कुनै राजनैतिक औचित्य बाँकी छैन। उनीहरूको संकीर्ण गुठको जग नै ढल्न लागेपछि भएको यो छटपटी मात्र हो। कांग्रेसलाई प्रविधि मैत्री बनाएर 15 महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने यो अभियान अब कसैले रोकेर नरोकिने देखिएको छ। गुटका नायकीहरूको भ्रमपूर्ण प्रचार चिर्दै जेठ 28 गतेभित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अध्यावधि गर्नु नै कांग्रेसका हरेक इमान्दार सिपाहीको बुद्धिमानी हुनेछ।

नेपाल अब पालो हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र

0: तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ पूर्व नायब महालेखा परीक्षक रामबाबु नेपाल।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
3: सरकारले एकपटक करिब 10,000 सरकारी कर्मचारीलाई विदा गर्दैछ, त्यसका लागि निजामती सेवा विधेयकको मस्यौदा तयार हुँदैछ भनेर आइरहेको छ। अब यसरी एकैचोटि 10,000 कर्मचारीलाई चाहिँ बाहिरिने अवस्था आउँदाखेरि चाहिँ राज्य संयन्त्रमा कस्तो असर पर्ला?
4: यसमा मुख्य रूपमा अब दुई किसिमको असर पर्छ। एउटा त अब आर्थिक भार पर्छ, किनभने तिनीहरूलाई चाहिँ रिटायर गर्दाखेरि सबै मान्छेलाई विदा घर विदाको बिरामी विदाको पैसा दिनुपर्छ एकैचोटि, त्यसले गर्दाखेरि चाहिँ त्यो भार पर्छ। अर्को कुरा के हुन्छ भने ठूलो नलेज ग्याप हुन्छ, ज्ञानको ती अनुभवी मान्छेहरू जाँदाखेरि नलेज ग्याप हुन्छ, अब ज्ञानको चाहिँ अभाव हुन्छ, किनभने हामीले चाहिँ कर्मचारी रिटायर गर्ने कुरा मात्रै गर्छौ होइन, तर तिनीहरूले अहिलेसम्म आर्जन गरेको ज्ञान सिप अनुभव चाहिँ अर्को मानिसमा चाहिँ कसरी सार्ने भन्ने कुरा कहिले सोधेनौ, त्यसले गर्दाखेरि चाहिँ ठुलो नलेज ग्याप चाहिँ हुन जान्छ। अब कतिपय मानिसहरूले धेरै अनुभव महत्वपूर्ण अनुभवहरू हासिल गर्नुभएको छ होइन, अब देशभित्रको विभिन्न प्राविधिक ज्ञान भएका मानिसहरू हुनुहुन्छ, त्यो मान्छे कतिपय मान्छेको चाहिँ त्यहाँ राम्रो रिप्लेसमेन्ट हुने अवस्था नहुन सक्छ। हामीले एकमुष्ट त्यसरी चाहिँ केही विचार नगरिकन खालि चाहिँ 30 वर्ष र 55 वर्ष सबै किसिमका मानिसहरू पर्दाखेरि नलेज ग्याप हुन सक्छ। अर्को चाहिँ आर्थिक भार पनि पर्छ, किनभने हाम्रो औसत आयु बढ़िरहेछ, मान्छेलाई हामी चाँडो चाँडो रिटायर गर्छौ, धेरै वर्ष पेन्सन दिनुपर्ने हुन्छ।
3: सरकारले जस्तो अहिले तलब वृद्धि पनि गर्यो, त्यसका अतिरिक्त यो भारलाई कम गर्नलाई यस्तो उपाय अप्नाएको भन्ने आशय छ नि?
4: होइन, त्यो तात्कालिक रूपमा त्यस्तो देखिएला आर्थिक भार कम गर्न, तर सबभन्दा मुख्य त जनतालाई सर्भिस डेलिभरी दिनुपर्ने हुन्छ नि त। सर्भिस डेलिभरी दिनुपर्ने बेलामा कतिपय ठाउँमा चाहिने तत्काल पूर्ति नहुँदाखेरि झन चाहिने समस्या आउँछ। हरेक वर्ष निश्चित परिमाणमा मान्छेहरू रिटायर भइरहेकै छन्, 2500-3000 मान्छे हरेक वर्ष रिटायर हुन्छन् होइन, अनि केही थप आफ्नै स्वेच्छाले छोडेर जान् त्यसो नगरेर हामीले अनि फेरि सचिवहरू 5 वर्ष पुगेपछि जुनसुकै उमेरका भए पनि सचिवहरू चाहिने विदा हुन्छन्।
3: यसले चाहिँ कर्मचारीको मनोविज्ञानमा चाहिँ कस्तो असर पर्ला?
4: मनोविज्ञानमा त सधैँ नकारात्मक असर पर्छ नि, खुरुखुरु काम गरेका छ केही गल्ती छैन, उमेर पुग्यो भनेर उमेर छँदै यति वर्षसम्म चाहिँ काम गर्न पाउँछु भनेर चाहिने बसेका मान्छेलाई 81 चाहिने जागिरबाट तिम्रो विदा भयो भन्दाखेरि चाहिँ मनोवैज्ञानिक असर पर्दै पर्दैन। जसलाई भर परेर जसको लागि भनेर काम गरेको त्यही मानिसले चाहिँ आफूलाई 81 बीचमा चाहिने ल त्यही संस्थाले 81 बीचमा जान पर्यो भन्दाखेरि त मनोवैज्ञानिक असर त पर्छ नि त।
3: त्यो मनोवैज्ञानिक असरको चाहिँ कार्य सम्पादनमा चाहिँ कस्तो असर पर्छ?
4: कार्य सम्पादनमा त असर पर्छ नि, किनभने नयाँ मान्छेले टेक ओभर गर्नु पर्यो, कतिपय ल आजबाट विदा भयो तिमी भन्ने बित्तिकै त त्योसँग चाहिने भएका कुराहरू अर्कोले चाहिने सुन्न बुझ्न चाहिने समय लाग्छ नि त। हामीले त्यो नलेज ट्रान्सफरको कुनै योजना बनाएको छैनौ।
3: अब यो कर्मचारीहरूलाई एकाएक यसरी अब जबरजस्ती तिमीहरू छोड भन्ने जस्तो व्यवस्थाले गर्दाखेरि चाहिँ यसमा कुनै कानूनी चुनौती सिर्जना गर्ने अवस्था छ हुँदै कि हुँदैन? यसको विषयमा चाहिँ सर्वोच्च अदालतको अदालती रूपमा चाहिँ कर्मचारीले कुनै मुद्दा हाले भने यसका विरूद्धमा फैसला आउने सम्भावना रहन्छ कि रहँदैन?
4: त्यो त पहिला 49 सालमा पनि चाहिने नियममा संशोधन गरेर ऐनमा संशोधन गरेर 58 र 30 गरेको हो होइन, अब सरकारसँग कानूनमा चाहिने त्यो कुरा छ, तर 60 वर्षसम्म पेन्सन दिनु परेको थियो, 58 रिटायर भए पनि 2 वर्ष थप गरेर उसलाई 60 वर्षसम्मको पेन्सन दिनु पर्या हो, त्यो अहिले पनि त्यो अवस्था त छ, किनभनेदेखि मानिसहरू कतिपय 60 वर्षसम्म जाहिर खाने भनेर त्यो बेलामा जाहिर खाएकालाई त अहिले 55 रिटायर गरे पनि 5 वर्ष थपेर पेन्सन त दिनुपर्छ भन्दाखेरि त आर्थिक भार पनि पर्छ। कानूनी हिसाबले त अब अदालतमा जान त ऐनमा व्यवस्था गरेपछि नपर्ला,
3: भूत प्रभावी ऐन कानूनहरू बनाउन त पाइँदैन नि त।

0: अब अभी तक के अहिले चाहिने बनाउने त्यो बेला चाहिने मानिसलाई चाहिँ सरकारले तोकेको मितिसम्म बहाल रहनेछ भन्या हुनाले त्यो भूत प्रभावी चाहिने नहोला तर सरकारलाई नै असर पर्छ कानूनको भन्दा पनि धेरै सरकारको कार्य सम्पादनमै असर पर्छ धेरै
1: अब जस्तो सरकारले यो अब प्रशासनिक चुस्तताका लागि र आर्थिक खर्च कटौती गर्नका लागि कर्मचारी घटाउनु परेको हो भन्ने आशय छ के यसको यो कर्मचारी चुस्त के भन्छ प्रशासनलाई चुस्त बनाउने उपाय चाहिँ यही कर्मचारी घटाउनु मात्रै हो कि अरू पनि केही थिए
0: होइन कर्मचारीलाई काम लगाउनु त सरकारले हो नि सरकारले चाहिँ कर्मचारीले काम गरेनन् भन्ने काम लिन सक्ने क्षमता सरकारमा हुनु पर्यो अनि के भएर चाहिँ कर्मचारीले काम गरेनन् भन्ने कुरा चाहिँ ऊ गर्नु पर्यो नि त सरकारलाई एक्कासी चाहिँ खालि कर्मचारीलाई भिक्टिम बनाउने हरेक सरकार आयो त्यसैलाई चाहिँ सरुवा गर्ने अवधि नपुगिकन सरुवा गर्ने यता भकुण्डो चाहिँ गराउने अनि जागिर पनि झिक्ने सबै चाहिँ कुराको तारो चाहिँ कर्मचारी मात्रै बनाउने आफूले चाहिँ मैले हामीले के गर्नुपर्ने थियो भन्ने पनि त सरकारले सोच्नु पर्यो नि
1: अनि यो खर्च घटाउने नाममा अरू के उपायहरू गर्न सकिन्छ होला
0: खर्च घटाउने त चाहिँ खर्च घटाउनलाई त अब त्यो अहिले सरकारले भनेको छ 30 वर्षभन्दा बढीको पेन्सन नदिने भनेर भनेको छ त्यो त्यसले गर्दाखेरि अब कतिपयले चाहिँ त्योभन्दा बढी पेन्सन खाइरहेथे अब त्यो चाहिँ ऐनमा व्यवस्था गरेर चाहिँ 30 वर्ष गर्दाखेरि चाहिँ केही पेन्सनको भार चाहिँ कम होला पहिला धेरै पहिला चाहिँ मुख्य सचिवको तलबको आधाभन्दा बढी पेन्सन नहुने भन्ने व्यवस्था थियो पछि त्यो हटाएर जति पनि पेन्सन हुन पाउने हुन सक्ने भनेर व्यवस्था गर्यो होइन त्यस कारण त्यो एउटा सीमा पेन्सनको सीमा त तोक्नु त जायज हो त्यसले त केही खर्च चाहिँ घटाउँछ
1: कर्मचारी प्रशासनमा जुन आकर्षण यसै पनि मान्छेहरूको घटिरहेको देखिन्छ पहिला भन्दा अहिलेका युवाहरूमा चाहिँ सरकारी जागिरप्रतिको आकर्षण कम देखिन्छ अब यस्ता यस्ता कुराले त झन कम हुने भएर योग्य मान्छेहरू सरकारी सेवामा आउने सम्भावना पनि त न्यूनीकरण हुने भयो यस्तो खतरा देख्नु चाहिँ देख्नुहुन्न
0: त्यो खतरा छ किनभने मान्छेलाई जब ग्यारेन्टी नभएपछि मान्छेको आकर्षण हुँदैन हेर्नुहोस् पहिला चाहिँ प्रहरीहरूमा पनि छोडे भन्ने कति आएको थियो होइन प्रहरीहरूले पनि जागिर छोडे जागिरमा सम्मान भएन अनि ऊ भयो उनीहरूको चाहिँ प्रति न्यायपूर्ण व्यवहार भएन भनेर प्रहरीमा चाहिँ धेरैले जागिर छोडे सब इन्सपेक्टरहरू तल्लो तहकाले धेरैले छोडे भनेर आएकै हो त्यस कारण अब सरकारी चाहिने जागिरमा पनि मान्छेलाई बेला बखत चाहिने आफ्नो मध्य उमेरमा मान्छेलाई चाहिने लजाऊ घर भनेर पठाउने भयो भनेपछि त मान्छेलाई जब ग्यारेन्टी भएन त्यसपछि त मान्छेको आकर्षण कम हुनु त स्वाभाविक छ नि त
1: अब जस्तो यस्तो घटनाहरूले चाहिँ भविष्यमा पनि जुन नेतृत्व आयो जुन सरकार आयो त्यसैले आफ्नो तरिकाले यो स्थायी सरकारलाई चाहिँ अस्थायी सरकारले चलाउने गिजोल्ने नजिर बस्ने खतरा सम्भावना यो घटनाको कारणले देखिन्छ देखिँदैन
0: देखिन्छ नि किनभने 49 सालमा पनि त्यस्तै भएको थियो अनि धेरै मान्छे गएपछि अदालतबाट पुनर्स्थापित भए अब अहिले पनि चाहिँ त्यसरी गएको केही चाहिँ कानूनी रूपमा चाहिँ मान्छेले ऊ खोज्न पनि सक्छन् अनि त्यसले गर्दाखेरि चाहिँ एउटा कानूनी अडचन पनि आउन सक्छ अनि त्योभन्दा पनि निराशा बढ्छ एउटा चाहिँ ग्याप हुन्छ फेरि चाहिँ अनुभवी मान्छेहरूले चाहिँ 81 छोडेर जाँदाखेरि त ठुलो ग्याप हुन्छ अनि अहिले जसरी सरकारले कार्य सम्पादनमा राम्रो भएन खर्च घटाउनु पर्यो भनेको छ तर कार्य सम्पादनमा त्यो नलेजको ठूलो भूमिका हुन्छ त्यो ज्ञान सिप अनुभव भएका मान्छेलाई चाहिँ खुरुखुरु यसरी चाहिँ पठाइयो भने त झन् त्यसले कार्य सम्पादनमा प्रतिकूल प्रभाव पार्छ नि
1: अब यो सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका करिब 10,000 कर्मचारीलाई एकैपटक अवकाश दिने गरी जुन तयारी गरेको छ यो चाहिँ प्रशासनिक सुधारको प्रयास भन्न सकिएला कि आर्थिक मितिवृत्तिका लागि होला कि यो राजनीतिक निर्णय होला
0: कर्मचारी घटाउनु मात्रै प्रशासन सुधारको उपाय होइन के वास्तवमा हाम्रो कार्य पद्धतिहरूमा ऐन नियममा दोहोरोपन भएको कुराहरूलाई पनि ख्याल राख्नुपर्छ कर्मचारी घटाएर मात्रै हुने होइन हामीले सेवा प्रवाह गर्ने कुन ठाउँमा अब दुर्गम ठाउँमा चाहिने हेल्थ पोस्टमा मान्छे छैनन् कर्मचारीहरूलाई चाहिँ तोकेको ठाउँमा पठाउने एउटा प्रयास हुनु पर्यो होइन उनीहरू चाहिने पावर लगाएर बसेका सेवा दिनुपर्ने ठाउँमा नगएकाहरूलाई पठाउनु पर्यो अब ती चाहिँ दुर्गममा जनताले सेवा नपाउने अनि त्यहाँबाट यहाँ केन्द्रमा बसे तिनीहरूले सेवा गरेनन् भनेर मान्छेलाई चाहिँ नि भनेको ठाउँमा पठाउने कोसिस नगर्ने अनि जागिरबाट हटाउने मात्रै त्यसले त जनताले सेवा त पाएनन् नि.
1: अब यहाँले यो प्रशासनिक अहिले सरकारले गरिरहेको कामलाई सूक्ष्म तरिकाले निहालिरहनु भएको छ. यो सरकारले साँच्चै भने जस्तो यो खर्च घटाउनका लागि वा कर्मचारी संयन्त्रलाई चुस्त चुस्त बनाउनका लागि होला कि यसको बाहिर इन्टेन्सन वा चाहिँ पृष्ठभूमिमा अर्को कुनै उद्देश्य होला यो निर्णय गर्नुको पछाडि?
0: होइन, हामीले पहिला अट्याक गर्ने भनेकै कर्मचारी तन्त्रमा हामीले गर्न लाया छौ भनेर देखाउनु पाइयो. हामीले चाहिँ पुराना कर्मचारी पठाइयो, अब नयाँबाट काम हुन्छ भनेर एकछिन त मान्छे थामथुम पार्न कोसिस त गर्ने भयो, तर त्यसको असर त चाहिँ नि नकारात्मक पर्छ नि, किनभने अब योग्यता अनुभव भएका मान्छेहरू चाहिँ नि विदा भएर जाने. अब एकछिन त सरकारले ल एकदम पुराना कर्मचारीहरू गए नयाँ आउँछन् अब तपाईँको राम्रो हुन्छ भन्न त चाहिँ नि सजिलो छ, तर उनीहरूलाई चाहिँ सक्षम बनाउनेतिर कुनै कदम नचाल्ने हो भने आखिरी चाहिँ नयाँ आएका भएकाले पनि त चाहिँ सेवा दिन सक्दैनन् नि. कुरा त्यही हुन्छ, फेरि कर्मचारीको अभाव भयो केन्द्रमा भन्ने हुन्छ अनि दुर्गममा मान्छे नजाने अनि चाहिँ सेवा चाहिँ जनताले नपाउने नै अवस्था भइरहन्छ.
1: यो तयारीले चाहिँ राज्यलाई बलियो बनाउने जस्तो देखिन्छ कि कमजोर बनाउने जस्तो देखिन्छ?
0: राज्यलाई बलियो बनाउने कर्मचारी हटाएर होइन, कुनै पनि देशमा कर्मचारीले चाहिँ लाई काम गराउने हो क्या, त्यसकारण चाहिँ कर्मचारी नै हटाएर राम्रो बनाउन सकिन्छ भन्ने होइन. कर्मचारी घटाउनु त पर्छ, तर यस्तो योजनाले घटाउने होइन, एकमुष्ट जोसुकै पनि जान सक्ने एकदम सिप युक्त मान्छे पनि जाने गरी एकमुष्ट चाहिँ त्यसो गर्नु हुँदैन.
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम 508.
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ. आजलाई बिदा दिनुहोस्. नमस्कार.

0: 89.6 MHz।
1: हिमाल पहाड़ तराई।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
3: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हो?
4: सुन्तलीको जिउमा जाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
3: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
4: तर जान्नेले त यो देउताको करामत भन्छ त?
3: यो देउताको होइन, कीटाणुको करामत हो।
5: भाकल छाकल छोड्नु धुर्मु, उहाँले भने आफै जतार औषधि खान थालिहाल्नु पर्छ कि।
6: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
7: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
8: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
10: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
11: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
11: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
12: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
13: के भयो, किन कराएको यस्तो?
14: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
15: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
13: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
16: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एयरटेल एपमा गई लिनुहोस्। एयरटेल नेपालकै लागि।
17: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौ, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौ। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
18: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
18: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
19: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
20: आया मरे नि बाबा, आया।
19: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
21: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
20: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भए म।
19: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाइलाई मोटरसाइकल लिएर आउनु भन त।
21: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई सुन्न चलाउनु हुन्न है।
19: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
21: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
22: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
23: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
24: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
25: सुन्नु न,
26: भन न भन,
25: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
26: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
25: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
26: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
25: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
26: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98215। 90005 98573 56095 र 98174 52311।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ।
1: अनुरोधक
5: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
27: युनाइटेड अस्पताल बारगेङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
28: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
27: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
28: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
27: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
29: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
30: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएममा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् दीप बोर्डिङ हाई स्कुल बुटोलाट सुखानगर फोन 071-534-570 531-354 र 530-570 दीप भनेकै उज्यालोको प्रतीक
8: दादु एक कप चाय के 30 रुपया कतरा महंगा आजकल तो कुछ चीज में फिर पैसा वसूल नहीं हुई ना
9: उठ जे भाई अब एनसेल में पैसा वसूल
8: हो का
9: हो जे एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती तब नहीं हुई लेते पैसा वसूल गजब बात है अब मैं फिर पैसा वसूल करें आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी एनसेल नेपाल के लग
10: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
11: हेर न भतिजु म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
12: ह्या काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि तपाईँ कहुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
13: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भित निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
12: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाजु पर्न तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको

0: छरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार,
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ्ग 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764665 र 9824151291।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला रातिको 9 बज्यो।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
11: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
10: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र सुहिने समस्याको समाधान।
12: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
11: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणेश।

हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँ

0: सँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

समादरणीय श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म आचार्य कमल पौडी। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जको आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान सोमबार बाहेक 5 बजेदेखि 5:30 बजेसम्म तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामीहरू अध्यात्मका बारेमा, धर्मका बारेमा, योग, सत्संग, पूर्वीय सभ्यता, पूर्वीय दर्शनका बारेमा विहंगम चर्चा परिचर्चा गर्ने गर्दछौ, एउटा सत्संग गर्ने गर्दछौ र विभिन्न आध्यात्मिक मनोवृत्ति विकास गर्ने संगीतहरू पनि श्रवण गर्ने गर्दछौ। कार्यक्रम अध्यात्म दर्शनमा आज हामीहरू हाम्रो पूर्वीय सभ्यतामा धेरै पहिलेदेखि गाउँघरमा प्रत्येक आमाहरूको मुखमा, प्रत्येक बुबाहरूको मुखमा कुनै न कुनै श्लोक मुखरित हुने पुस्तक रहेको छ, जसलाई हामीले गुणरत्न माला भनेर पनि चिन्ने गर्दछौ। गुणरत्न माला भित्र रहेका विभिन्न प्रसंगहरूलाई उठान गर्ने प्रयत्न गर्दछौ। शुरूआतबाटै यो प्रसंग अलि लामो पनि हुन सक्छ र धेरै दिनसम्म चल्न सक्छ, र हामी निरन्तर गुणरत्न मालामै घोप्टिने प्रयत्न गर्नेछौ। यसभित्रको सन्देश, यसले भन्ने खोजेका भावहरूलाई हामीले बुझ्ने प्रयत्न गर्नेछौ। यो गुणरत्न माला साह्रै गुणै गुणले भरिएको त्यस्तो खालको पुस्तक हो। यसको यो संग्रहित पुस्तक हो। यसमा चाहिँ विभिन्न किसिमका भावसहितका, उत्प्रेरणासहितका भजनहरू, साहित्यहरू, कविताहरू संग्रह गरिएको छ, जसले मनुष्यको जीवनलाई रूपान्तरित गर्नको लागि निकै नै ठूलो भूमिका खेल्दछ। र आज पनि हामी यसलाई प्रारम्भबाटै चर्चामा अगाडि बढाउने प्रयत्न गरिरहेका छौं। गुणरत्नमालाको सुरुमै चरपट मञ्जरी नामको एउटा कविता छ, नेपालीमा छ, र एउटा यो भजन पनि हो र कविता पनि हो, र यसले एउटा आध्यात्मिक ऊर्जा सम्प्रेषित गरिराख्छ। त्यो भाव यो कवितामा रहेको छ, म वाचन गर्छु र यसलाई तपाईँहरू समक्ष सम्झाउने, तपाईँहरूलाई बुझाउने प्रयत्न गर्छु। यद्यपि तपाईँहरूसँग पनि छ, तपाईँहरू तपाईँको घरमा सँगै छ भने यो गुणरत्न माला सँगै तपाईँ पनि आनन्द लिन सक्नुहुन्छ। यसभित्रका ज्ञानहरू, यसभित्रका भावनाहरूलाई मनन गर्न सक्नुहुन्छ र जीवन रूपान्तरण गर्नको लागि चाहिँ मदद गर्छ यसले। र एउटा यो अध्यात्मसँग, यो भक्तिसँग, भगवान परमात्मासँग जोड्नको लागि यसले निकै नै ठूलो भूमिका खेल्दछ। भजनारायण भजनारायण सज्जन हो, मर्नु छ निश्चय भोलि कि पर्सि, यही छ सहारा उस दिनको।

ये भोली की परसी यही सहारा उस दिन को। वास्तवमा जीवनमा गर्नुपर्ने काम नै भगवत भक्ति हो। तर जीवनका कालखण्डहरूमा कुनै कालखण्डमा कुनै चिज विशेष भएर आइदिन्छ र हामी त्यो चिजलाई प्रमुख मानेर गर्छौँ र टुङ्गोमा पुग्छौँ। तर जीवन बित्दै गर्दाखेरि वास्तवमै जीवनमा चाहिने तत्त्वको नाम हो भगवत चिन्तन। र यसको बारेमा, यो चिजको बारेमा लक्ष्मीप्रसाद देवकोटाका अन्तिमका केही हरफहरूले पनि ठूलो भूमिका खेल्दछन्। त्यसले पनि त्यही भन्न खोजिराखेको छ कि आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति हो न भो विवेक। वास्तवमा तत्त्व भनेकै एउटा तत्त्व संसारमा विद्यमान छ, जुन तत्त्वलाई बुझ्नुपर्छ, जुन तत्त्वको नजिक जानुपर्छ, जुन तत्त्वको चिन्तन गर्नुपर्दछ, र त्यही तत्त्वबाट नै भगवत प्राप्ति हुन्छ, मुक्ति हुन सक्दछ, ज्ञान प्राप्ति हुन सक्दछ। हामी विभिन्न माध्यमबाट, योगका विभिन्न माध्यमहरू छन्, ध्यान भक्तिको माध्यम छ, योगको माध्यम छ, भक्तिको माध्यम छ, ज्ञानको माध्यम छ, अनेक किसिमका माध्यमहरू छन्। ती माध्यमहरूबाट पुग्ने भनेको ज्ञानसम्म हो, बोधिसत्वसम्म हो, मुक्तिसम्म हो, कैवल्यसम्म हो। र त्योसम्म पुग्नको लागि चाहिँ चिन्तन भगवतीय हुनुपर्छ, भगवदीय हुनुपर्छ, एक तत्त्वको चिन्तन आवश्यक छ भन्ने कुराहरू श्लोकले बताउँदैछ। र जीवनमा एउटै मात्रै चिज भज्नु छ, त्यो नारायणको नाम। हामीले छोराछोरी, श्रीमती, घर परिवार, आमा बुवा, सारा यो सांसारिक दृष्टिबाट हेर्दा सबै नजिक लाग्छन्, सबै प्रिय छन् है। तर वास्तवमै हृदयको अन्तर कुनादेखि यदि हामीले चिन्तनको दृष्टिबाट हेर्यौँ भने भज्न पर्ने चिज, प्रेम गर्न पर्ने चिज भनेकै नारायण हो, परमात्मा हो। त्यहाँ सबैको दृष्टि यदि सज्जन बन्नु छ, जीवनलाई उत्कृष्ट दिशामा अगाडि बढाउनु छ भने नारायणको भजन अति आवश्यक छ। बिना नारायण सम्भव छैन। अब भोलि मर्नु छ, पर्सि मर्नु छ, मर्ने कुनै ठेगानै छैन, मर्ने कहिले हो यसको कुनै निश्चितै नभएको अवस्थामा एउटा मात्रै सहारा, एउटा मात्रै त्यो टेक्ने लौरी, त्यो लौरी हो नारायण। त्यस कारण हे सज्जन वृन्द, हे भक्त वृन्द, सबैलाई यो श्लोकले हामीलाई निर्दिष्ट गरिरहेको छ, भगवान नारायणको नाम जपौं र मुक्तिको बाटोतर्फ अगाडि बढौं। अगाडि श्लोकले भन्छ, क्षणपल घरि दिन रात बिहाना, घरि घरि नाम र भेष विराना, काल जमाउँछ खेल तमासा, आयु घटे तर घट दिन आशा, भजनारायण भजनारायण भजनारायण सज्जन हो। हर दिन हर पल घरि घरि साँझ बिहान यो संसारमा तमासै तमासा चलिरहेको छ, संसारमा तछाड मछाड चलिरहेको छ, संसारमा त ठुलो कि म ठुलो, अथवा चाहिँ विभिन्न किसिमका द्वन्द्वहरूबाट यो संसार चलिरहेको छ। यो द्वन्द्वमै यो संसार सुरु भएको हो, यो द्वन्द्वबाट नै यो संसार चलिरहन्छ। आयु घट्दै जान्छ तर जीवनका जिजीविसाहरू, जीवनका लालसाहरू, आशाहरू कहिले पनि घट्दैनन्, बसिरहन्छन्, निरन्तर गढिरहन्छन्, अकिञ्चन भएर गढिरहन्छन्। ती गढेर बसेका आशाहरूलाई छाड्दै भगवानको नाम लिन नछोड। भगवानको नाम लियो भने पक्कै पनि तिम्रो उन्नति प्रगति हुन सक्छ, तिमीहरूको मस्तिष्क, तिमीहरूको चिन्तनको विकास हुन सक्छ भनेर भगवानकै नाम लिनका लागि यहाँनिर यो श्लोकले हामीलाई निर्दिष्ट गरिरहेको छ। सबै भक्तवृन्द, सबै सज्जनवृन्द, जसले यो आवाज सुनिरहनु भएको छ, उहाँको लागि निकै नै उत्कृष्ट सन्देश यो श्लोकले दिइराखेको छ। देह छ नाङ्गो, कपडा छैनन्, अञ्जुली बाहेक भाँडा छैनन्, भिख गरी खान्छन्, रुखमनि बस्छन्, तर पनि आशैतिर मन लान्छन्। संसारमा विचित्रका मान्छेहरू पनि छन् जो देह नाङ्गै छन्, कपडा छैन शरीरमा, भाँडाको नाममा अञ्जुली मात्रै छ, भिख गरी खान्छन्, भिख मागी मागी खान्छन्,
रुखमा बस्छन् त्यस्ता जोगीहरू पनि छन्, त्यस्ता सन्तहरू पनि छन्, तर अन्तिममा आशैतिर उनीहरूको मन लागिराखेको हुन्छ। सारा संसार छोड्छन्, घर छोड्छन्, गृहस्थी छोडे भन्छन्, पहेँलो कपडा लगाइरहेका छन्, बसमा घसिरहेका छन्, सबै जोगीको वेश धारण गरिरहेका छन्, तर पनि तिनीहरूको मन आशाबाट छुट्न सकेको छैन। त्यसकारण त्यो आशाबाट छुटाउनको लागि हे सज्जन वृन्द हो नारायणको भजन गरौं। भज नारायण भज नारायण भज नारायण सज्जन हो, जब तक धन को लाउँछ धारो तब तक सबले मान्छ प्यारो। संसारको नियति हो जबसम्म धन पैसा साधनहरू पर्याप्त हुन्छन् त्यतिखेरसम्म मान्छेको प्यारो भइन्छ, मान्छेले प्रेम गर्छन्, नजिक नजिक आउँछन्, सन्चो बिनसन्चो दुःख सुख सबै कुराहरू साट्ने प्रयत्न गर्छन्। यी सबै धन साधन र सम्पत्तिले जोड्ने कुराहरू हुन्। त्यसकारण नारायणको भजन गर, भगवान नारायणले सुखमा दुःखमा पल प्रत्येक पल प्रति क्षण तिम्रो सहयोग गर्नुहुनेछ। यही भाव प्रकट गर्ने कोसिस गरिरहेको छ यो श्लोकले। वृद्ध हुँदा जब बल टुटी जाला बनला घरमै सबको हाला, कति मुडिँदैछन् कति रङ्गिँदैछन् कति लट्टाका प्रेमी हुँदैछन्, कति घुम्दैछन् कति एकावसमा प्रेम गरिरहेका छन्। यही नै संसार हो भनेर यो भुल भुलैयामा परिराखेका छन्, संसारको भुल भुलैयामा मान्छे फसिराखेको छ। तर छन् ज्ञान बिना सब अन्धा, भुडिक मै ठिक्क छ सबको धन्दा। सबै ज्ञान नपाएर तडपिरहेका छन्, भड्किरहेका छन्। एकजना भारतीय विद्वान हुनुहुन्छ पण्डित श्रीराम शर्मा आचार्य, उहाँले मनुष्यहरूलाई के भन्नुभएको छ भने मनुष्य भटका हुआ देवता है भन्नुहुन्छ। र यहाँनिर श्लोकले पनि त्यस्तै कुरालाई इङ्गित गर्न खोजिरहेको छ। तर छन् ज्ञान बिना सब अन्धा, सबै अन्धा छन्, ज्ञान छैन, भट्किरहेका छन्। देवता त हुन् बिचरा, परमात्माको एउटा अंश हो, परमात्मा नै हो, तर परमात्मा नै भइकन पनि मनुष्य भट्किन विवश छ, भट्किराखेको छ। उसभित्र ज्ञान छैन, विवेक छैन, विवेक जागेको छैन, चेतना उठेको छैन, बडो दुखी अवस्थाहरू छन्, सबै भुँडीमै व्यस्त छन्, भुँडीकै धन्दामा परिरहेका छन्, पेटकै धन्दामा लागिरहेका छन्। जब तक पेट रहेगा तब तक भेद रहेगा। पक्कै पनि यो पेटले मान्छेलाई दौडाइराखेको छ, दौडाइराखेको छ, दौडाइराखेको छ। जबसम्म पेटको धन्दाको लागि दौडिरहन्छौ त्यतिखेरसम्म ज्ञान विवेक खुल्न सक्दैन। त्यसकारण यो बीचमै पनि भगवानको नाम संकीर्तन गर, भगवानको नाम लेऊ, भगवानको चिन्तनमा चिन्तनबाट मन नहटाऊ। त्यो मन त्यहाँबाट हट्यो भने पक्कै पनि दुःखका बाटाहरू खुल्न थाल्दछन्। गीता अलिकति जो पढी लिन्छन् अलिकति गंगा जल निलिन्छन्, प्रभुको पूजन जो जन गर्छन् किन ती यमका वशमा पर्छन्। अब यो श्लोकले हामीलाई के निर्दिष्ट गर्न कोसिस गरिराखेको छ भने अलिकति भए पनि, एकै श्लोक भए पनि, थोरै मात्र भए पनि गीता पढ्ने गर। गीता थोरै मात्र पनि पढ्ने कोसिस गर्यो भने त्यो अमृत सरह हुन्छ, गंगा जल सरह हुन्छ। र थोरै मात्र पनि प्रभुको पूजन गर्यो, थोरै मात्रै पनि प्रभुको भजन, थोरै मात्रै पनि प्रभुको ध्यान गर्न सकियो भने तिनीहरू यमको वशमा पर्नु पर्दैन, दुःखको वशमा पर्नु पर्दैन, चिन्ताले उसलाई घेर्दैन, डिप्रेसनले उसलाई सताउँदैन, एन्जाइटीले उसलाई सताउँदैन। ऊ एकदम निष्फिक्री भएर, स्वतन्त्र भएर, उत्साहको साथमा आफ्नो जीवनलाई अगाडि बढाउन सक्दछ। त्यसकारण यी सबै कुरा यदि चाहन्छौ भने भगवानको नाम लिन नछोड, निरन्तर भगवानको नाम लिइरख। जसरी हाम्रो प्राणमा, हाम्रो शरीरमा प्रत्येक पल प्रत्येक सेकेन्ड, पल पल निमेष निमेष, हरेक क्षण श्वास आइरहेको छ, गइरहेको छ,
कतिपय अवस्थामा हामीलाई आइरहेको श्वास गइरहेको श्वास पनि हामीलाई थाहा हुँदैन। त्यसै गरी जसरी हामीलाई श्वास आएको गएको पनि महसुस नभइकन श्वास आइरहेको छ गइरहेको छ थाहा छैन, त्यसै गरी नै हाम्रो हृदय कण्ठले भगवानको नाम भगवानको चिन्तन गर्न नछोडोस्, यस्तो खालको भाव यस्तो खालको परिपाटीको विकास गरौं भन्ने भाव यहाँ श्लोकले गर्दैछ। सबै सज्जनवृन्द, सबै भक्तजनहरूको लागि यो अत्यन्तै सार गर्भित कुराहरू छन्, सबैले मनन गर्नुपर्दछ। देह बिचारा गतिलो सारा लौरुह पर सरन सहारा, केश फुलेका दाँत झरेका सब छन् आशै थर फगिरेका। बुढो भए पनि रोगले गाजे पनि आसना आशाको तृष्णाले कहिले पनि छोड्न सकेन, यो निकै नै दुःखदायी विषय हो। आशाको तृष्णाबाट राउ मनलाई, खेल्दै बितिगो बाल्य अवस्था, तरुणी तिरगो तरुणा अवस्था, वृद्ध भएपछि चिन्ता लेला, हरिकन भजने कुन हो बेला। भजनारायण भजनारायण भजनारायण सज्जन हो, अनि पनि जन्मनु अनि पनि मर्नु, अनि पनि गर्भै तिरगै मर्नु। अब त प्रभुजी पार लगाऊ, यो भवसागर बाट उठाऊ। भजनारायण भजनारायण भजनारायण सज्जन हो। साना थियौ खेल्दै बित्यो जीवन, तरुण अवस्था आयो तरुणा अवस्थामै बितेर गयो, वृद्ध अवस्था आयो चिन्ता लिएर बस्यो, हरिको भजन कहिले गर्ने? आज भन्यो भोलि भन्यो, जिन्दगी यो बित्यौ नि, हरि भजन कहिले नभुलौ। तपाईँले भजन सुन्नु भएको छ, आज भन्यो भोलि भन्यो, जिन्दगी यो बित्यौ नि, हरि भजन कहिले नभुलौ। अब त प्रभु पार लगाऊ, भवसागर बाट उठाऊ। यो जन्म मरण जन्म मरण जन्म मरण जन्म मरणको चक्रबाट पार लगाऊ, यो दुःखालयमा आउनु छैन मलाई, मुक्ति दिलाऊ। अनि उही दिउँसो रात र हप्ता, पक्ष र तिथि ऋतु बार घुनन्ता। यसरी पक्ष बार रात बिहान यो चलिरहन्छ, यो चक्र चलिरहन्छ, यो चक्रबाट चाहिँ पार लगाऊ। हे परमात्मा, हे ईश्वर, हामी यसरी बस्न चाहँदैनौ। महिना ऐन र वर्ष उनै छन्, आयु कतर्ने कैची नै हुन्। महिना त्यही तिनै हुन्, बार तिनै हुन्, सबै महिना त्यही फर्किन्छन्, कतै तिनै फर्किन्छन्, एउटा अङ्क मात्रै फेरिँदै जान्छ, अरू केही फेरिँदैन। त्यसकारण भजनारायण भजनारायण भजनारायण सज्जन हो। यौवन सकिदा काम छ ठट्टा, पानी सुकेपछि पोखरी झुट्ठा। यौवन सकिएपछि काम ठट्टा जस्तो लाग्छ, पानी सुकेपछि पोखरी पनि झुट्ठा जस्तो लाग्छ। धन सकियो त जहान बिराना, धन सकियो भने आफन्त जहान सबै बिरानो लाग्छ। तत्त्व बुझेपछि संसार सटुना, तत्त्व बुझिसकेपछि संसार पनि सुनामुना जस्तो रहेछ, भुलभुलाए जस्तो रहेछ भन्ने बुझ्छौ। हितमित सुतजन तन धन नारी, गोठ र खेत पशु घरबारी, सबै जहीका तही रहने छन्, तिमी कन यमले खैची लिनेछन्। सम्पत्ति तिम्रो घर तिम्रो परिवार सबै यहीँ रहन्छन्, तिमीलाई कालले खिचेर लैजान्छ, तिमी हेरेको हेरे हुन्छौ। त्यसकारण भगवानको नाम लेऊ, भगवानको चिन्तन गर, यसैबाट मुक्ति मिल्छ। कसले जगमा मकन उठायो, कति दिन बाँचु जानु कता हो। मनमा गुण यति बात गहिरो, यो सब चकचकी स्वप्न सरी हो। यो संसार स्वप्न सरी हो, विष्णु सहस्र गीता गाऊ, प्रभुका पदमा ध्यान लगाऊ। विष्णुका नामहरू ल्याऊ, विष्णु सहस्र नामको पाठ गर, गीताको पाठ गर, आफ्नो इष्ट देवताको ध्यान गर, जप गर, गायत्रीको जप गर, प्रभुको पदमा ध्यान लगाऊ, प्रभुको पाउमा ध्यान लगाऊ, प्रभुको आँखामा ध्यान लगाऊ, प्रभुको नाइतोमा ध्यान लगाऊ, प्रभुका अङ्ग प्रत्येक सम्पूर्ण शरीरमा ध्यान लगाऊ। सज्जन सङ्गतितिर मन देऊ, दुखी जनको दुःख हरि लेऊ।
जब तक तनमा प्राण रहन्छन् तब तक घरमा शोधनी गर्छन्। जबसम्म तिम्रो शरीरमा प्राण आउँछ गइन्छ, जबसम्म तिमी जीवित रहन्छौ, तबसम्म तिमीलाई कसैले सोध्छ के गर्दैछौ, कस्तो गर्दैछौ, तिम्रो अवस्था के छ, सबैले सोध्छ, तर पछि कसैले पनि सोध्दैन। प्राण गए पछि पत्नी डर्छ, घरका सबै डराउन थाल्छन्। प्राण गइसकेपछि पत्नी पनि डराउन थाल्छ, जो सधैँ सँगै रहन्छ ऊ पनि डराउँछ। थरथरी कामदै पर पर सर्छ, यो विचित्रको लीला छ। नम्रतासम्म हाय मेरो छोरा, हाय मेरो छोरी, हाय मेरो प्रियतम भन्ने झम्झिने त्यो शरीर मरिसकेपछि प्रजा प्रजा भन्न थाल्छ। यो घृणित व्यवहार शुरू हुन्छ। चञ्चल मनका वेग थमाओ, नश्वर सुखमा फस्न नजाओ, काम र क्रोध लोभ हटाओ, ज्ञान र भक्ति विराग बढाओ। भज नारायण भज नारायण भज नारायण सज्जन हो, सुखका खातिर भोग गरिन्छन्, भोग पछि पछि रोग भरिन्छन्, न त गरी खान्छन् न त मरि जान्छन्, तर पनि पापै तिर्मन लान्छन्। गंगा सागर काशी घुम्छन्, स्नान र दान व्रत कति गर्छन्, ज्ञान बिना सय जन्म गुजारुन्, मुक्ति हुँदैन र बुद्धि सपारुन्। जबसम्म ज्ञान प्राप्त हुँदैन तबसम्म मुक्ति सम्भव छैन, र मुक्तिको लागि बुद्ध बन्न आवश्यक छ, र बुद्ध बन्नको लागि भगवत चिन्तनमा मन लगाउनु आवश्यक छ। भगवत चिन्तनमा मन लगाउने, भगवानको नाम स्मरण गर्ने, र कलियुगको लागि भगवानले भनेर जानुभएको छ, कलौ केशव कीर्तनम, भगवानको स्मरणबाटै, भगवानको नाम लिनाले मात्रै पनि कलियुगबाट मुक्ति मिल्दछ। त्यसकारण

0: 89.6 MHz।
1: हिमाल पहाड़ तराई।
2: यस नेपाली खबर का साथमा नबिल बैंक सधैं सँगै अघि।
3: बालेन हक सामु गले विपक्षी प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित भएको परराष्ट्र मन्त्रीको भनाई। बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़्यो जोखिम। विश्व फुटबलको महाकुम्भ आज मध्यरातीबाट। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको परम्परागत खेतीभन्दा मौरी पालन लाभदायी शीर्षकको शुभ समाचार।
4: कृषिमा मेहनत र सही व्यवस्थापन गर्न सके सानो लगानीबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ रूपन्देहीको तिलोत्तमा नगरपालिका 14 का 51 वर्षीय राजकुमार पुन। पुन मौरी फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले मौरी पालनलाई व्यावसायिक रूप दिँदै वार्षिक करिब 15 लाख रूपियाँ आमदानी गरिरहनु भएको छ। हाल उहाँको फार्ममा 44 घार मौरी छन्। शुरूमा 2 वटा खारबाट व्यवसाय थालेका पुनले अहिले त्यसलाई विस्तार गर्दै व्यावसायिक स्तरमा पुर्याउनु भएको छ। उहाँले मौरी पालन थालेको करिब 20 वर्ष भइसकेको छ। पहिले म विदेशमा थिएँ, बुवाले मौरी पालन शुरू गर्नुभएको थियो, पछि म पनि यही व्यवसायमा सक्रिय भए, पुनले भन्नुभयो। उहाँका 78 वर्षीय बुवा कर्णबहादुर पुनले शुरू गरेको व्यवसाय अहिले परिवारको मुख्य आय स्रोत बनेको छ। शुरूआती चरणमा करिब 2 लाख रूपियाँ लगानी गरिएको फार्ममा हालसम्म करिब 6 लाख रूपियाँ लगानी भइसकेको छ। पुनका अनुसार वार्षिक करिब 22 क्विन्टल मह उत्पादन हुन्छ। प्रति केजी 700 रूपियाँका दरले बिक्री हुने महबाट राम्रो आमदानी भइरहेको छ। मौरीका लागि आवश्यक चरण व्यवस्थापन भने चुनौतीपूर्ण रहेको छ। मौरीलाई पर्याप्त फूल र वनस्पति उपलब्ध गराउन उहाँले खारहरू पाल्पाको सराय क्षेत्र, रूपन्देहीको मर्चवार तथा आसपासका जंगल क्षेत्रमा लैजाने गर्नुभएको छ। पुनका अनुसार मौरी पालनबाट हुने आमदानी परम्परागत खेतीभन्दा बढ़ी छ। 5 बिघा जमीनमा धान खेती गर्दा हुने आमदानी भन्दा 45 घार मौरीबाट बढ़ी आमदानी हुन्छ, उहाँको भनाई छ। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले मौरी पालनलाई कम लगानीमा राम्रो प्रतिफल दिने व्यवसायका रूपमा उल्लेख गर्नुभयो।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालेन हट सामु गले विपक्षी शीर्षकमा मध्याह राष्ट्र दैनिकमा खबर छ। संसदमा एक सातादेखि जारी डेडलक बुधबार हटेको छ, कारण प्रश्न उठाउने प्रतिपक्षी दलका सांसदहरू आफै पछाडि हटे। संसदको अवरोध खुलाउँदै प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भने प्रधानमन्त्रीको गैर जिम्मेवारीको कुनै ओखती नदेखिएकाले तत्कालका लागि संसद अवरूद्धको नीति बदलेर संसद सुचारू गर्ने कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु। अर्थात विपक्षीले जे माग राखेर संसदमा अवरोध गर्दै आएका थिए त्यो पाएनन्। यस्तो हुनुको कारण के हो त? जवाफमा आङदेम्बे आफै भन्छन् हामीले सदनलाई अवरोध गर्न सधैँ सक्दैनौ। प्रधानमन्त्री बालिङले संसदमा उपस्थित भएर सीमा विवाद बारेको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा राष्ट्रपा र सभामुखको साथ रह्यो। परिणाममा विपक्षी दलहरू आफै पछि हट्न बाध्य भए।
2: प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित शीर्षकमा खबर छापेको छ हिमालय टाइम्सले। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशन र 10 गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित भएको स्पष्ट पार्नुभएको छ। जेठ 17 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्र मन्त्री खनालले भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यूले दिएको अभिव्यक्ति केही स्थानमा क्रस बोर्डर अकुपेशन र 10 गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित छ। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको दावी छ। यसैगरी 10 गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फील्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको उहाँले औल्याउनुभयो।
1: सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। हालै मन्त्री परिषदबाट पारित भूमि सम्बन्धी नियमावली अनुसार सरकारले यस्तो घोषणा गरेको हो। नियमावली बुधबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा समेत राखिएको छ। नियमावलीमा केन्द्रमा एउटा भूमि समस्या समाधान समिति र जिल्लामा जिल्ला समिति गठन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका प्रवक्ता गणेश भट्टले उक्त व्यवस्था अनुसार नै गत शुक्रबार ती समिति गठन भइसकेको जानकारी दिनुभयो। संशोधन गरिएको नियमावलीमै जिल्ला समितिको कार्यविधि गठन भएको मितिले 500 दिनको हुने भनी तोकिएको छ। सो अवधिभित्र काम सम्पन्न हुन नसके सरकारले समितिको अवधि बढ़ीमा 100 दिन थप गर्न सकिने व्यवस्था गरिएको छ।
2: करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले चिनिया विद्युतीय सवारी ईभी निर्माता कम्पनी बीवाईडीको बचाउमा उत्रिनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयकमा करका दरहरू हेरफेरबारे संसद र संचार माध्यममा विवाद चर्किरहेका बेला मन्त्री वागले भने बीवाईडीलाई नियत बस तारो बनाइरहेको दावी गर्दै बचाउमा उत्रिनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री वागले बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी भएको उल्लेख गर्दै बदनाम गराउन एउटा संगठित समूह लागेको आशंका व्यक्त गर्नुभयो। तथ्य नै नबुझी मीडिया र सामाजिक सञ्जालमा सिर्जना गरिएको हाउगुजीको पछि नलाग्न उहाँले सांसदहरूलाई आग्रह समेत गर्नुभयो। बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी हो, तर अहिले यहाँ बीवाईडी मात्रै किन भनिएको छ? के यसको पछाडि अर्कै चलखेल भइरहेको छ? बजेट अगाडि गाड़ी आयात हुनु र व्यापारीले अनुमानका आधारमा

0: एलसी खोल्नु स्वाभाविक प्रक्रिया भएको उहाँको जिकिर छ। विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न कडेल, उपशीर्षकमा यससँगै खबर छ। नेकपा एमालेका सांसद पुष्पराज कणेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाव गर्न नमिल्ने बताउनु भएको छ। अर्थ समिति बैठकमा बोल्दै कणेलले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताउनु भएको हो। अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ, तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छूट पाउँदैन उहाँले भन्नुभयो। छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह, यससँगै खबर छ। करका दर हेरफेर र सूचना चुहावटको आरोप लगाउँदै विपक्षी दलहरूले राजीनामा र संसदीय छानबिन समितिको माग गरिरहेका बेला अर्थमन्त्री वाग्लेले आफ्नो कड़ा प्रतिरक्षा गर्नुभएको छ। उहाँले जथाभावी संसदीय छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह गर्नुभयो। इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहँदा ममाथि हिलो छ्यापियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालको इतिहासमै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। करका दर हेरफेर प्रकरण, आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा।
1: बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़ियो जोखिम, शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो। चालू आर्थिक वर्ष 2082-83 संक्रमण 10 जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा 50 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोलीको तथ्याङ्क अनुसार हालसम्म 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 5,53,650 पंक्षी, 10,08,928 अण्डा र 2,05,975 किलोग्राम दाना नष्ट गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमित फार्महरूमा स्रोत नियन्त्रण, कन्टेनमेन्ट तथा जैविक सुरक्षा सम्बन्धी विशेष उपाय लागू गरिएको छ। उहाँले संक्रमणको प्रत्यक्ष आर्थिक क्षति 50 करोड़ रूपियाँ पुगेको र अप्रत्यक्ष क्षति भने अरबौं रूपियाँसम्म पुग्न सक्ने बताउनुभयो। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज साईका अनुसार बर्ड फ्लू पुष्टि भएको फार्ममा कम्तीमा 45 दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन। यसले कुखुरा तथा अण्डा उत्पादनको सम्पूर्ण चक्र अवरूद्ध बनाउँछ। श्रमिक व्यवसायी संक्रमणका कारण प्रभावित भएका छन्। उत्पादन रोकिँदा बजार आपूर्ति श्रृंखला समेत प्रभावित हुने देखिएको छ। बर्ड फ्लूबाट सबैभन्दा बढ़ी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ 23 फार्ममा संक्रमण पुष्टि हुँदा 2,85,564 पंक्षी र 4,27,580 अण्डा नष्ट गरिएको छ।
0: विश्व फुटबलको महाकुम्भ आज मध्यरातीबाट, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आज बिहिबार मध्यरातीदेखि औपचारिक रूपमा शुरू हुँदैछ। करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र मेक्सिको, क्यानाडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। विश्वभरका करोड़ौं फुटबल समर्थकको प्रतीक्षा अन्त्य गर्दै प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने उपाधि भिडन्त जुलाई 19 अमेरिकाको न्यू जर्सीमा खेलाइनेछ। यसपटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक छ। पहिलो पटक 48 राष्ट्र सहभागी छन् भने प्रतियोगिताभर 16 आयोजक शहरमा कीर्तिमानी 104 खेल खेलाइनेछ। प्रतियोगिताको विस्तारित स्वरूपले विश्व फुटबललाई थप समावेशी बनाएको छ। टोलीहरूलाई 12 समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानमा 8 टोली अन्तिम 32 पुग्नेछ। विश्वकपको शुरूआतसँगै तीन आयोजक राष्ट्रमा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा हुने कार्यक्रमहरू एउटै साझा विषय फुटबलले विश्वलाई जोड्छमा आधारित रहनेछ। मेक्सिकोले आफ्नो परम्परागत पापेल पिकाडो कला र सांस्कृतिक प्रस्तुति मार्फत विश्वलाई स्वागत गर्नेछ।
1: नक्कली भूटानी शरणार्थी प्रकरण तीन वर्षपछि अघि बढ़्यो सुनवाई शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा तीन वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको अदालतले जनाएको छ। यी तीनवटै मुद्दालाई स्वगै राखेर न्यायाधीश खड्काको इजलासले बुधबार निरन्तर सुनवाई थालेको हो। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवड़ाले तीन वर्ष अघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनवाईमा प्रवेश गरेको र बुधबारको इजलासले हेर्दा हेर्दैमा राखेको बताउनुभयो। नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहित 30 जना विरूद्ध 10 जेठ 2080 किर्ते ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी चार कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने टायरा भित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण संकलनका चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको हो। उहाँले भन्नुभयो, जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगमा हालसम्म 3,500 भन्दा बढ़ीको सम्पत्ति विवरण प्राप्त भइसकेको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढ़ी उजुरी प्राप्त भएको जनाइएको छ।
2: गत वर्षभन्दा यस वर्ष महँगी झण्डै दोब्बरले बढ़ेको छ। 2083 वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.04% रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 2.77% थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 दश महिना अर्थात वैशाखसम्मको तथ्याङ्क अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.26% रहेको छ।
1: नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिश समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोजक बनाइएको सरकारवालाले विरोध जनाएका छन्। सिफारिश समितिको संयोजकमा अंग्रेजी भाषाका प्राध्यापक डाक्टर जयराज अवस्थीलाई उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिश समिति संयोजक बनाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
2: बुटबल पावर कम्पनी लिमिटेडले प्युठानको दरिम चौरमा आफ्नो 50 किलोवाटको हरित हाइड्रोजन पायलट परियोजना उद्घाटन गरेको छ, जुन भविष्यको स्वच्छ ऊर्जा समाधानका रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्वपूर्ण कदम भएको बताइएको छ। उक्त पायलट परियोजना बुटबल पावर कम्पनीद्वारा संचालित 12 मेगावटको झिमरूक जलविद्युत आयोजना परिसरमा स्थापना गरिएको छ।